0: विनियोजन विधेयकमा 20 जना सांसदले खर्च कटौतीका प्रस्ताव राख्ने भएका छन्।
1: आज बस्ने तय भएको प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयका लागि छुट्याइएको बजेटका लागि सुप्रस्ताव आउने संघीय संसद सचिवालयले जनाएको छ। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार ती प्रस्तावका साथै अर्थमन्त्री डाक्टर सोनी बाग्लेले विधेयक पारित गर्ने प्रस्ताव समेत ल्याउनुहुनेछ। त्यसअघि आज विभागीय मन्त्रीहरूले पनि सोधिएका प्रश्नको जवाब दिनेछन्। प्रतिनिधि सभामा प्रधानमन्त्रीको सिमाना सम्बन्धी अभिव्यक्ति फिर्ता लिन विपक्षी दलका सांसदले दैनिक जसो विरोध गर्दै आएका छन्। संसद बैठकपछि एमालेका गुरु बरालले अहिले भइरहेको संसदीय अभ्यासमा प्रश्न उठाउनु भएको छ।
2: डोकमा जसरी ओहिरो हालिन्छ जाँतोमा, त्यसरी नै हालेर उहाँहरूले रिखिता पुर्याउने प्रयास गर्नुभएको छ। यो रिखिताबाट न छलफल राम्रो हुन्छ, न रचनात्मक जवाफ आउँछ, न सरकार जिम्मेवार भन्छ। यो तिनटै प्रक्रियाबाट अहिले सरकारले आफूलाई लुज गरिरहेको छ। प्रतिपक्षले उठाएका सवालहरूको फकत जवाफ औपचारिकतामा सीमित छ। सरकार केही गर्छु भन्ने जो उसको आफ्नो संकल्प थियो, त्यो संकल्पबाट नीति र कार्यक्रमको कारणबाट ऊ पछाडि हटिरहेको अनुमान गरिन्छ र उत्तर जिम्मेवार र जवाबदेही छैन।
0: कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 एक सय 22 वटा झुलुङ्गी पुल निर्माण हुने भएका छन्। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले ट्विन विस्थापित गरेर सो ठाउँमा झुलुङ्गी पुल निर्माण गर्न 65 करोड़ विनियोजन गरेको जनाएको छ। त्यस्तै रणनीतिक सड़क आयोजना निर्माण गर्न 65 करोड़ रूपियाँ विनियोजन भएको छ। पर्यटकीय क्षेत्रमा सड़क सञ्जालको पहुँच विस्तार गर्न सड़क र पुल निर्माण गर्न लागि भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले जानकारी दिनुभयो। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले 62 जिल्लामा हुलाक कार्यालय मार्फत सेवा शुरू गरिएको बताउनु भएको छ। आगामी आर्थिक वर्षमा थप 50 वटा स्थानीय तहका हुलाक कार्यालयहरूमा आधारभूत सूचना प्रविधि पूर्वाधारको व्यवस्था गर्न 2,50,00,000 विनियोजन गरिएको उहाँको भनाइ छ। प्रतिनिधि सभामा संसदमा उठेका प्रश्नको उत्तर दिने क्रममा हुलाकको आधुनिकीकरणको लागि सरकारले नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्टको बजेट पनि खर्च गर्ने जानकारी दिनुभयो। राहदानी सवारी चालक अनुमति पत्र लालपूर्जा प्रयोगशालाका नमूना राष्ट्रिय वाणिज्य बैंकको एटीएम स्वास्थ्य बीमा बोर्डका सामग्री राष्ट्रिय स्वास्थ्य सूचना तथा संचार केन्द्रका सामग्रीहरू चिठी पत्रहरू लगायत कागजात टुवानी हुलाक मार्फत गर्दै आएको उहाँले उल्लेख गर्नुभएको छ। हाल विभिन्न 39 देशसँग वैदेशिक द्रुत डाक सेवा र 71 देशका 93 गन्तव्यमा पार्सल सेवा सञ्चालनमा छन्। धरान उपमहानगरपालिका बीचमा निर्माण गरिएको गोर्खा चौतारी पर्यटकको लागि नयाँ आकर्षक पर्यटकीय गन्तव्य बनेको छ। गोर्खा सैनिकहरूको इतिहासलाई जोडेर बनाइएको महत्वपूर्ण संरचना ब्रिटिस आर्मी, भारतीय सेना र सिंगापुर पुलिसबाट अवकाश पाएका भूपू सैनिकहरूले संयुक्त रूपमा चौतारीको निर्माण गरेका हुन्। पार घुम्न आएका एकजना पर्यटक
3: मान्छेले गर्यो भने गर्न सकिँदैछ भन्ने कुरा चाहिँ यहाँबाट प्रमाणित भयो जस्तो लाग्छ। धेरै राम्रो लाग्यो, खुसी लाग्यो। मैले आज मेरो आफ्नो परिवारलाई, मेरो सासूआमालाई, उहाँ चाहिँ काठमाडौँबाट आउनुभएको, अनि मेरो सालो उहाँहरू पनि यसो घुम हेर्न जाउँ त। यो मिडियामा त धेरै आइरहेको हुन्छन् संस्कृति पार्क सम्बन्धीमा। अब र यहाँ आउँदाखेरि चाहिँ राम्रो लाग्यो।
0: सर्दु खोला नजिकै बनाइएको चौतारीमा भिक्टोरिया क्रस, विजेता सैनिकको शालिक समेत विभिन्न संरचना छन्। म्याग्दी नदीले गर्ने कटान, बाढ़ी र पहिरोले पारेको क्षति घटाउन मंगला गाउँपालिकामा बजेट अभाव देखिएको छ। मंगला गाउँपालिकाको छिसवाङकुर, सिमला, पिपलबोट, सेराफाँट लगायतका क्षेत्रलाई नदी कटानको जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ। म्याग्दी नदीको 10 किलोमिटर तटीय क्षेत्रमा स्थायी संरक्षण संरचना निर्माण गर्न मात्रै 2 अर्ब रूपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ। संघीय सरकारको विशेष अनुदानमा चाले आर्थिक वर्षदेखि बाबियाचौर कासे बगर बस्ती संरक्षण योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो।
4: जुन भलर हो पहिरो, त्यो पहिरो समेत रोकथाम भएको छ। यसले यो चाहिँ एक प्रकारले भन्दा जुन अचुक औषधि भन्दा पनि केही फरक नपर्ने जस्तो त्यो महसुस भएको छ।
0: विपद जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले 5 वडामा हेलिप्याड निर्माण, राहत कोष व्यवस्थापन, सड़क मर्मत तथा हरित सड़क अभियान सञ्चालन गरेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: BFBS गोर्खा रेडियो हो।

0: विनियोजन विधेयकमा 20 जना सांसदले खर्च कटौतीका प्रस्ताव राख्ने भएका छन्।
1: आज बस्ने तय भएको प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयका लागि छुट्याइएको बजेटका लागि सुप्रस्ताव आउने संघीय संसद सचिवालयले जनाएको छ। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार ती प्रस्तावका साथै अर्थमन्त्री डाक्टर सोनी मुगले विधेयक पारित गर्ने प्रस्ताव समेत ल्याउनुहुनेछ। त्यसअघि आज विभागीय मन्त्रीहरूले पनि सोधिएका प्रश्नको जवाब दिनेछन्। प्रतिनिधि सभामा प्रधानमन्त्रीको सिमाना सम्बन्धी अभिव्यक्ति फिर्ता लिन विपक्षी दलका सांसदले दैनिक जसो विरोध गर्दै आएका छन्। संसद बैठकपछि एमालेका गुरु बरालले अहिले भइरहेको संसदीय अभ्यासमा प्रश्न उठाउनु भएको छ।
2: डोकमा जसरी ओइरो हालिन्छ जाँतोमा, त्यसरी नै हालेर उहाँहरूले रिखिता पुर्याउने प्रयास गर्नुभएको छ। यो रिखिताबाट न छलफल राम्रो हुन्छ, न रचनात्मक जवाफ आउँछ, न सरकार जिम्मेवार बन्छ। यो तिनटै प्रक्रियाबाट अहिले सरकारले आफूलाई लुज गरिरहेको छ। प्रतिपक्षले उठाएका सवालहरूको फकत जवाफ औपचारिकतामा सीमित छ। सरकार केही गर्छु भन्ने जो उसको आफ्नो सङ्कल्प थियो, त्यो सङ्कल्पबाट नीति र कार्यक्रमको कारणबाट ऊ पछाडि हटिरहेको अनुमान गरिन्छ र उत्तर जिम्मेवार र जवाबदेही छैन।
0: धरान उपमहानगरपालिका 20 मा निर्माण गरिएको गोर्खा चौतारी पर्यटकको लागि नयाँ आकर्षक पर्यटकीय गन्तव्य बनेको छ। गोर्खा सैनिकहरूको इतिहासलाई जोडेर बनाइएको महत्वपूर्ण संरचना ब्रिटिस आर्मी, भारतीय सेना र सिंगापुर पुलिसबाट अवकाश पाएका भूपू सैनिकहरूले संयुक्त रूपमा चौतारीको निर्माण गरेका हुन्। पार्क घुम्न आएका एकजना पर्यटक
3: मान्छेले गर्यो भने गर्न सकिँदैछ भन्ने कुरा चाहिँ यहाँबाट प्रमाणित भयो जस्तो लाग्छ। धेरै राम्रो लाग्यो, खुसी लाग्यो। मैले आज मेरो आफ्नो परिवारलाई, मेरो सासूआमालाई, उहाँ चाहिँ काठमाडौँबाट आउनुभएको, अनि मेरो सालो उहाँहरू पनि यसो घुम हेर्न जाउँ त। यो मिडियामा त धेरै आइरहेको हुन्छन् संस्कृति पार्क सम्बन्धीमा। अब र यहाँ आउँदाखेरि चाहिँ राम्रो लाग्यो।
0: सर्दुखोला नजिकै बनाइएको चौतारीमा भिक्टोरिया क्रस विजेता सैनिकको सालिक समेत विभिन्न संरचना छन्। वर्षा र सहकालका देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावला खेल पुर्याइएको छ। हिजो दिउँसोदेखि रथ तान्न शुरू गरेर बेलुकी जावला खेल पुर्याइएको हो। रथलाई हिजो जावला खेल पुर्याइएपछि अब पर्सि शनिबार भोटो जात्रा मनाइन्छ। भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती लगिनेछ भने मेननाथलाई रथमा राखेर टंगल लगिनेछ। त्यो सँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथ यात्रा सकिनेछ। रथलाई लगनखेलबाट जावला खेल तान्नको लागि गएको वैशाख 24 गते ज्योतिषहरूले हिजोको सायद निकालेका थिए। यस वर्ष रथयात्रा गएको वैशाख 5 गते मूर्तिलाई रथमा रथारोहण गरेर 8 गतेदेखि रथ तानेर शुरू भएको हो। रातो मच्छिन्द्रनाथको जात्रा देशकै सबैभन्दा लामो जात्रा हो। कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 122 वटा झुलुङ्गे पुल निर्माण हुने भएका छन्। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले त्विन विस्थापित गरेर सो ठाउँमा झुलुङ्गे पुल निर्माण गर्न 65 करोड़ विनियोजन गरेको जनाएको छ। त्यस्तै रणनीतिक सड़क आयोजना निर्माण गर्न 65 करोड़ रूपियाँ विनियोजन भएको छ। पर्यटकीय क्षेत्रमा सड़क सञ्चालको पहुँच विस्तार गर्न सड़क र पुल निर्माण गर्न लागि भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको नयाँ सम्झौतामा हस्ताक्षर गरेको व्हाइट हाउसले जनाएको छ। बीबीसीका अनुसार सम्झौता तत्काल लागू भएको छ। यद्यपि ट्रम्पले यसलाई अन्तिम नभएको भन्दै कार्यान्वयनको अवस्था नजिकबाट निगरानी गरिने बताउनु भएको छ। अमेरिकी अधिकारीहरूले सार्वजनिक गरेको 14 बुँदे सम्झौता अनुसार इरानले कहिल्यै पनि आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको छ। साथै युद्धबाट प्रभावित इरानको पुननिर्माणका लागि 300 अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने विषय उल्लेख छ। तर यो कोषमा अमेरिकाले प्रत्यक्ष आर्थिक योगदान दिनुपर्ने बाध्यता भने राखिएको छैन। सम्झौतामा लेबनानसहित सबै मोर्चामा जारी सैन्य कार्यवाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने भनिएको छ। यसले क्षेत्रीय तनाव कम गर्ने तथा मध्य पूर्वमा स्थायित्व कायम गर्ने प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ। दुवै पक्षले 60 दिनभित्र अन्तिम तथा विस्तृत सम्झौता सम्पन्न गर्न वार्ता जारी राख्ने सहमति गरेका छन्। फिफा विश्वकप फुटबलमा घानाले विजयी शुरूआत गरेको छ। समूह एल अन्तर्गत अमेरिकामा आज बिहान भएको खेलमा घानाले पानामालाई 1-0 गोलले पराजित गर्दै महत्वपूर्ण 3 अङ्क हात पारेको हो। खेलभर दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि निर्धारित 90 मिनटसम्म गोल रेट बराबरी भएको थियो। अहिलेसम्मका खबर यति नै।
4: यो PFBS गोर्खा रेडियो हो।

0: प्रतिनिधि सभा निर्वाचनमा करिब दुई तिहाई सीट जितेको राष्ट्रपाले पहिलो पटक राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण तय गर्दैछ। असार 7-9 चितवनमा हुने पहिलो महाधिवेशनका लागि राष्ट्रपाले बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र अघि सारेको हो। राष्ट्रपाले यसअघि शासन व्यवस्थाप्रति विधानमा उल्लेख गरेको थिएन। पार्टी सहमहामन्त्री तथा सांसद विपिन आचार्य समेतको विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण स्पष्ट पारिएको छ। आचार्य समेतको समितिमा गणेश पराजुली, चन्दा कार्की, प्रकाश चन्द्र परियार र सुशान्त बौद्धिक सदस्य हुनुहुन्छ। समितिले विधानको भाग 3 पार्टीको वैचारिक आधार र निर्देशक सिद्धान्तको प्रावधान प्रस्ताव गरेको छ। दामोदर कुण्डदेखि त्रिवेणी धामसम्मको झल्को मेटाउने गरी बागलुङमा निर्माण गरिएको शालिग्राम संग्रहालय पर्यटक रोजाईमा पर्न थालेको छ। संगम घरती मगरको रिपोर्ट।
1: बागलुङ नगरपालिका वडा नम्बर 4 कुण्डुलेमा सुरुङ खनेर निर्माण गरेको शालिग्राम संग्रहालय बागलुङ आउने पर्यटकको मुख्य रोजाई बन्न थालेको छ। कुण्डुले स्थित रङ्ग वेङ्कटेश्वर मन्दिर परिसरमा झण्डै 100 मिटर भित्र भित्तामा सुरुङ निर्माण गरेर त्रिशूल आकारको संग्रहालय निर्माण गरेको छ। श्रीधराचार्य शालिग्राम संग्रहालय नामाकरण गरेर निर्माण गरेको संग्रहालयमा पछिल्लो समय आउनेहरू खुसी हुने गरेका छन्। नवलपुर कावासोतीबाट आउनुभएकी गङ्गा सापकोटाले संग्रहालय राम्रो लागेको बताउनु भयो।
2: अत्यन्तै राम्रो रहेछ, सुन्दर रहेछ, पर्यटकीय स्थल जस्तै रहेछ। अब हामी पहिलोचोटि आएको, एकदम घुमिरहनु मन लाग्यो। धेरै ठाउँको त्यो नक्सा जस्तो पनि रहेछ, अनि ऊहरू के अरे शालिग्रामहरू रहेछन्, एकदम हेर्न लायक ठाउँ रहेछ के, एकदम आनन्द सुन्दर।
1: संग्रहालयमा 1.25 लाख बढी शालिग्राम शिला संग्रहित गरेको छ। पञ्चशिला समेत भनिने शालिग्राम हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुको अवतारको रूपमा पुज्ने गर्छन्। नेपालको कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम शिला पछिल्लो समय डोजर प्रयोग गरेर कालीगण्डकीबाट गिट्टी बालुवा निकाल्दा नासिन थालेपछि संग्रहालय निर्माण गरेर राखिएको छ। मुक्तिनाथ जाने दक्षिण भारतीय पर्यटकहरू थाहा पाएसम्म शालिग्राम संग्रहालय आउने गरेको बानवा 4 वडा सदस्य अर्जुन सापकोटा बताउनुहुन्छ।
3: सबैभन्दा धेरै पर्यटक चाहिँ अहिलेको रेसियोमा चाहिँ आन्तरिक पर्यटक नै हो। विभिन्न जिल्लाबाट जस्तो 32 मध्ये पनि जिल्ला बढी आउने चाहिँ तपाईँको नवलप्रासीबाट बढी आइरहेको अहिले जिल्लागत रूपमा हेर्दाखेरि। बाँकी चाहिँ धेरै आउने भनेको इन्डियन पर्यटक आउने हुन्, त्यसमा चाहिँ साउथ इन्डियाबाटै भनौँ परायो। मुक्तिनाथ जाने दर्शन गर्न आउने मान्छेहरू थाहा पाएसम्मको मान्छे चाहिँ इन्डिया गएको पसेको छ।
1: बागलुङ आउने अधिकांश धार्मिक पर्यटक हुने र उनीहरूको मुख्य रोजाई पञ्चकोट र शालिग्राम संग्रहालयमा पुग्नु हुने गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काको भनाइ छ।
4: शालिग्राम संग्रहालयमा धेरै यसो इन्डियनहरू त प्रायः नछुटाइकन गएको जस्तो देखिन्छ बागलुङ आउने इन्डियनहरू चाहिँ। त्यसबाहेक बागलुङ जिल्लाबाट भन्दा बाहिरबाट आउने जति पनि पर्यटकहरू छन् ती धेरै यसो चाहिँ यो पञ्चकोट र शालिग्राम संग्रहालय चाहिँ गइराखेकै देखिन्छ। बागलुङमा आउने पर्यटकहरू प्रायः धार्मिक नै हुन्छ।
1: शालिग्राम संग्रहालयको परिकल्पनाकार समेत रहनुभएका स्वामी ऋषि परपन्नाचार्यले यो वर्ष 1.5 लाख बढीले संग्रहालयको अवलोकन गर्ने बताउनु भयो।
5: गत वर्षको भन्दा धेरै बढ्ने अनुमान हामीले गरेका छौँ। 1.5 लाख मान्छेहरूले अहिलेको शालिग्राम दर्शन गर्छन्। यो त नयाँ ठाउँ भएको हुनाले धेरै प्रचार भइसकेको छैन, अझै मान्छेले जानिसकेका छैन। र फेरि हामीले धेरै हल्लुङ्गा खालका सौन्दर्य गरेका छैनौँ। हामी पिङसिङ बाहिरी ढङ्गका भन्ने खालको छैन। हामीले जे पनि आध्यात्मिक ढङ्गले पुरातात्विक दृष्टिकोणले गहिरो हिसाबले चिन्तन गर्नुपर्ने खालको तीर्थ बनाउन खोजेका छौँ। त्यति धेरै पर्यटक आउने र धेरै हुल्दङ्गा हुने मात्रै बनाउन खोजेको पनि होइन, एउटा अध्ययन, अनुसन्धान, ध्यान, आराधना, उपासनाको केन्द्र बनोस् भन्ने नै हाम्रो उद्देश्य हो। त्यो उद्देश्य अनुसारका मान्छेहरूको उपस्थिति राम्रो छ।
0: वर्षा र सहकालका देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावला खेल पुर्याइएको छ। गएको साँझ रथ तान्न शुरू गरेर बेलुकी जावला खेल पुर्याइएको हो। रथलाई हिजो जावला खेल पुर्याइएपछि अब पर्सि शनिबार भोटो जात्रा मनाइन्छ। भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती लगिनेछ भने मिननाथलाई रथमा राखेर टंगाल लगिनेछ। त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ। रथलाई लगनखेलबाट जावला खेल तान्नका लागि गएको वैशाख 24 ज्योतिषीहरूले हिजोको साइत निकालेका थिए। यस वर्ष रथ जात्रा गएको वैशाख 5 मूर्तिलाई रथमा रथारोहण गरेर 8 रथ तानेर शुरू भएको हो। रातो मच्छिन्द्रनाथको जात्रा देशकै सबैभन्दा लामो जात्रा मानिन्छ। म्याग्दी नदीले गर्ने कटान, बाढ़ी र पहिरोले पारेको क्षति घटाउन मंगल गाउँपालिकामा बजेट अभाव देखिएको छ। मंगल गाउँपालिकाको छिस्वाङ, कुर्सिमला, पिपल बोट, सेराफाट लगायतका क्षेत्रलाई नदी कटानको जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ। म्याग्दी नदीको 10 किलोमिटर तटीय क्षेत्रमा स्थानीय संरक्षण संरचना निर्माण गर्न मात्रै 2 अर्ब रूपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ। संघीय सरकारको विशेष अनुदानमा चालू आर्थिक वर्षदेखि संरक्षण योजना कार्यान्वयनमा ल्याइएको हो। अवस्था अहिलेसम्मका खबर यति नै।

विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने क्रम शुरू भएको छ। बुधबार 8 विभागीय मन्त्रीले जवाफ दिनुभएको छ। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम आज पनि जारी रहनेछ। बुधबार मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरणको तयारी रहेको बताउनु भएको छ। रावलले सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिशमा उक्त कार्य अघि बढ़ाइएको बताउनु भएको हो। उहाँले सहकारीका बचतकर्तालाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि बताउनुभयो। समस्याग्रस्त सहकारीका व्यवस्थापक सञ्चालकहरूबाट असुल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको मन्त्री रावलले सदनमा जानकारी दिनुभयो। 10,000 रूपियाँ भन्दा कम बचत भएका 1,452 बचतकर्ताको 59,00,000 फिर्ता भइसकेको उहाँको भनाइ छ। परराष्ट्र मन्त्री शिशिर खनाल छिमेकी मुलुक चीनको 4 दिवसीय औपचारिक भ्रमण पूरा गरी बेजिङबाट बुधबार स्वदेश फर्कनु भएको छ। बुधबार राति आइपुग्नुभएका मन्त्री खनाललाई त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको हो। चीनका विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका क्रममा उहाँ आइतबार बेजिङ पुग्नु भएको थियो। सो क्रममा उहाँले विदेश मन्त्री यीसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ। सो क्रममा दुई छिमेकी मुलुकको सम्बन्धलाई थप प्रगाढ बनाउने लगायतका द्विपक्षीय वार्ता भएका छन्। संयुक्त राज्य अमेरिका र इरान शान्ति सम्झौताको घोषणापछि विश्वका अधिकांश मुलुकले शान्तिको सास फेरेका छन्। लामो युद्धका कारण विश्वका अधिकांश मुलुकको जनजीवनमा नराम्रो असर परिरहेको बेला दुई देशबीच भएको शान्ति वार्ताले विश्व समुदायमा खुशीको सन्देश छरेको छ। 64,00,000 विद्युतीय राहदानी छपाई सम्बन्धी करिब 7,65,00,000,000 ठेक्कामा भएको भागबण्डालाई उच्च प्राथमिकतासहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फास्ट ट्र्याकमा अघि बढ़ाएको छ। 4 सहसचिव सम्मिलित अनुसन्धान टोलीले यसमा संलग्नहरूको बयान र प्रमाण संकलन तीव्र बनाएको छ। आयोग स्रोतका अनुसार एकैपटक 15 भन्दा धेरैसँग बयान भइरहेको छ, जसमध्ये 4 जना हिरासतमै छन्। सोमबार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशन सुनिल केसी तथा बुधबार तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अर्याल र ठेकेदार कम्पनीका म्युल बाउड आईडी सर्भिस एजेन्ट्स मनिन्द्र राज मल्ल पक्राउ परेका छन्। अर्को जर्मन कम्पनी भेरिडासका एजेन्ट सिद्धार्थ थापा भने फरार छन्। अनुसन्धानमा सह महान्यायाधिवक्ता सहित 4 सहसचिव रहेको आयोग स्रोत बताउँछ। करिब 2 साता अघि नै अनुसन्धान अधिकृत तोकेर विस्तृत छानबिन थालिएको हो। आयोग स्रोतले भनेको छ, आरोपी पक्राउ परेपछि अनुसन्धानले थप गति लिएको छ। आयोगले राहदानी विभाग तथा परराष्ट्र मन्त्रालयका कर्मचारी दमादम बयान लिइरहेको छ। राहदानीको मूल्याङ्कन समितिमा रहेका कतिपय कर्मचारी विदेश स्थित नियोगमा रहेकोले उनीहरूलाई समेत बयानका लागि पत्राचार गरिएको छ। बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाल जेल चलान भएका छन्। सम्पत्ति शुद्धिकरणको कसुरमा उनीहरू विरूद्धको प्रमाण र बिगो हेरेर विशेष अदालतले दुवैलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। विशेषका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले विभिन्न तह सिर्जना गरी गरेको कारोबार तथा हिमालयन लार्ज क्याप फण्डका सीईओको बयानलाई आधार मान्दै जेल पठाउने आदेश गरेको छ। पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरी बमोजिम हुने गरी तत्कालका लागि भने थुनामै राखी पूर्वपक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ। प्रतिवादी अग्रवालको हकमा भने स्वास्थ्य अवस्था समेतलाई विचार गरी आवश्यकता अनुसार उपचारको व्यवस्था गर्न सम्बन्धित कारागारलाई लेखी पठाउन आदेश भएको छ। उक्त इजलासले बरामद भएको गाड़ीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन भनेको छ। भारतले चिया निर्यातमा खड़ा गरेको अवरोध र अव्यवहारिक मापदण्डका कारण नेपालको चिया क्षेत्रमा महासंकट उत्पन्न भएको छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ एसओपीका कारण विगत 45 दिनदेखि निर्यात ठप्प हुँदा सीमा पारीका गोदाममा लाखौं किलो नेपाली चिया अलपत्र परेको छ। निर्यात समस्याले चिया क्षेत्रमा आश्रित 1,10,000 भन्दा बढी मजदूर र किसानको रोजीरोटी खुसिएको छ। खबर यति नै।

कसकी चेली कसकी छोरी कसकी हो नातिनी, कसकी चेली कसकी छोरी कसकी हो नातिनी, बैसा छँदै भगाई लान्छु भन्दा नि मातिनी, बैसा छँदै भगाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनको तयारी तीव्र पारिएको छ। असार सातदेखि नौ गतिसम्म चितवनको भरतपुरमा हुने महाधिवेशनका लागि उद्घाटन तथा बन्द सत्र स्थलको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको उद्घाटन सत्र जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रहेको गेस्ट हाउसको चौरमा हुनेछ। रासोपाले यसअघि पनि सोही स्थानमा विभिन्न कार्यक्रम गरेको थियो। पार्टी सभापति रवि लामिछाने प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएपछि विजय सभा पनि यही गरिएको थियो। असार सात गते दिउँसो दुई बजे उद्घाटन सत्र हुनेछ। हाल स्टेज निर्माण, टेन्ट जडान तथा अन्य पूर्वाधार व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ। रासोपा चितवनका सभापति मिनी माधव खनालका अनुसार पहिलो महाधिवेशन भएकाले चितवनको मौलिकता झल्काउने प्रयास गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण तथा थारू समुदायको संस्कृति प्रस्तुत गर्ने योजना बनाइएको उहाँले बताउनु भएको छ। जिल्ला र पालिका अधिवेशनका कारण तयारीका लागि समय छोटो भएकाले केही चाप परेको उहाँको भनाइ छ। महाधिवेशनमा करिब 40,000 सहभागी हुने अनुमान गरिएको छ। त्यसमध्ये करिब 3,500 प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधिहरूले आवासको व्यवस्था स्वयं गर्नुपर्ने भए पनि व्यवस्थापन समितिले होटल व्यवसायीहरूसँग समन्वय गरेको जनाएको छ। भरतपुर, नारायणगढ र सौराहाका होटल व्यवसायी समितिसँग सहकार्य गरी प्रतिनिधिहरूलाई सहुलियत दरमा आवास उपलब्ध गराउने व्यवस्था मिलाइएको रासोपाले जनाएको छ। कम्पनी मोडलमा बनाउने गरी लगानीको ढाँचा स्वीकृत भइसकेको बुढी गण्डकी जलविद्युत आयोजना अब प्राधिकरण ढाँचामा अघि बढ्ने सरकारले घोषणा गरेको छ। आर्थिक वर्ष 2083-84 बजेटले 1200 मेगावाटको जलाशययुक्त आयोजना प्राधिकरण ढाँचामा बनाउने गरी अघि बढाइने उल्लेख गरेको छ। पहिलो अध्ययन भए यता बुढी गण्डकी बनाउने ढाँचा परिवर्तन हुँदै आएका छन्, तर आयोजना अझै पूर्व तयारीको चरणमै छ। शुरूमा करिब 2.5 खर्ब लागत अनुमान गरिएको आयोजनाको अहिलेको लागत अनुमान 4 खर्ब नाघिसकेको छ। बहुद्देश्य आयोजना भएकोले कम्पनी मोडलमा मात्र यसको औचित्य नहुने ऊर्जा जस्तो तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बोल्दै आउनु भएको छ। अध्ययन तथा अन्य प्रयोजनका लागि विदा स्वीकृत गराएर वर्षौंसम्म विदेशमै बसोबास गर्ने र कार्यालयसँग सम्पर्क विहीन रहने कर्मचारीमाथि सरकारले कठोर कार्यवाही प्रक्रिया थालेको छ। सोही अनुसार विदेशी मुलुकको स्थायी आवासीय अनुमति पीआर लिएका दुई कर्मचारीलाई भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने सम्पर्कमा नआए भनेर पत्र गरेको छ। स्वीकृत विदा लिएर लामो समयसम्म सम्पर्कमा नआएका कर्मचारी मध्ये 529 जना शंकास्पद देखेका छन्। निजामती किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले संघतर्फ देखेको कुल 6,234 विवरणलाई विशेष रूपमा अध्ययन गर्दा 529 विवरणमा बढ़ी नै छानबिन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। विदा स्वीकृत भएको मितिपछि पदस्थापन, बढ़ुवा स्तर, विधि समायोजन जस्ता घटना मध्ये केही पनि सक्रिय नदेखेको आधारमा विस्तृत अध्ययन गर्नुपर्ने भएको हो। शंकास्पद कर्मचारीमा सबैभन्दा बढ़ी स्वास्थ्य मन्त्रालय अन्तर्गत 287 छन्। त्यस्तै कृषि मन्त्रालयका 42 र वन मन्त्रालयका 37 जना छन्। ऊर्जा मन्त्रालय अन्तर्गत 29, सर्वोच्च अदालतमा तहत 18, सामान्य प्रशासन र उद्योग मन्त्रालयका 16, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत 15, अर्थमा 13 र भूमि व्यवस्थाका 11 जना कर्मचारी छन्। साउदी जाने श्रमिकबाट सी परीक्षणको नाममा $100 असुल्ने तयारी। सी प्रमाणीकरण कार्यक्रम सञ्चालन गरी रोजगारीका लागि साउदी अरेबिया जाने प्रत्येक नेपाली श्रमिकबाट $100 कम्तीमा 15,000 रूपियाँका दरले असुल्न लागिएको छ। काठमाडौँस्थित साउदी दूतावाससँग समन्वय गरेर थापासीमा इण्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्राली नामको परीक्षा केन्द्र खोलिसकेको भारतीय एजेन्टले बुधबारबाटै एसपीपी शुरू गर्न लागेको थियो, तर श्रमिकलाई अतिरिक्त भार थोपन्न लागेको विरोधमा म्यान पावर व्यवसाय उत्रेपछि तत्कालका लागि स्थगन भएको छ। काठमाडौँस्थित साउदी दूतावासले सूचना नै जारी गरेर बुधबारबाट परीक्षा लिने जानकारी गरेको थियो। चितवनमा अपहरण भएका 15 वर्षीय बालकको काठमाडौँको होटलबाट

0: सम्पत्ति छानबिन आयोगलाई दिइएको समय सीमा सकेर अर्को एक महिना थपिँदा समेत आयोगलाई आफ्नो जिम्मेवारी पूरा गर्न धौधौ पर्ने देखिएको छ। 2063 सालपछि सार्वजनिक पदमा पुगेका राजनीतिक नेतृत्व, संवैधानिक पदाधिकारी, उच्च सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी तथा न्याय सेवासँग सम्बन्धित व्यक्तिहरूको सम्पत्तिको स्रोत र वैधता परीक्षण गर्न गत वैशाख 2 गते बसेको मन्त्री परिषदको निर्णयबाट गठन भएको आयोगले वैशाखको अन्तिम साता सार्वजनिक सूचना जारी गरी सम्पत्ति विवरण माग गरेको थियो। जेठ मसान्तसम्मको समय पाएको आयोगले समयावधिभित्र पर्याप्त विवरण संकलन गर्न नसकेपछि आयोगको समय एक महिना अर्थात असार मसान्तसम्म थपिएको छ। यद्यपि हालसम्म करिब 10,000 जनाले मात्र आफ्नो सम्पत्ति विवरण बुझाएको आयोगले जनाएको छ। आयोगको प्रारम्भिक अनुमान अनुसार पहिलो चरणमै 20,000 भन्दा बढ़ी तथा समग्रमा 30,000 भन्दा बढ़ी व्यक्तिको सम्पत्ति विवरण संकलन हुनुपर्ने देखिएको थियो, तर विवरण बुझाउनेको संख्या अपेक्षा भन्दा कम देखिएको छ। आयोगका सदस्य तथा प्रवक्ता गणेश केसीले भने पछिल्लो समय सम्पत्ति विवरण प्राप्त भइरहेको बताउनु भएको छ। आयोगले सबै विवरणलाई व्यवस्थित गरी अध्ययन गर्ने काम गरिरहेको छ। आयोगलाई 2063 सालदेखि 2082 साल चैत मसान्तसम्म विभिन्न सार्वजनिक पदमा रहेका तथा व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी दिएको छ। आयोगको कार्यादेशमा पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, सांसद, संवैधानिक आयोगका पदाधिकारी, निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, न्याय सेवा तथा सार्वजनिक संस्थानका उच्च पदाधिकारीहरूको सम्पत्तिको स्रोत परीक्षण गर्ने उल्लेख छ। अध्यक्ष पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा गठित आयोगको सदस्यहरू पुरूषोत्तम पराजुली, चनीराज ढकाल, प्रकाश लम्साल तथा गणेश केसी रहनु भएको छ। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका 350 जना प्राध्यापक र कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवीको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै सो निर्देशन दिएको हो। अध्ययन विदा उपभोग गरेपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। अघिल्ला उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालको नेतृत्वको पदाधिकारीले अध्ययन विदा सकिएका प्राध्यापक र कर्मचारीलाई सम्पर्कमा आउन निर्देशन दिएको थियो। सोही निर्देशनको आधारमा त्रिवीले सूचना जारी गरेको हो। परिमार्जित सुविधा थैली लागू भएको 2 सातामै स्वास्थ्य बीमा बोर्ड पुनः आफ्नो निर्णय सच्याउने तयारीमा पुगेको छ। सेवा प्रदायक अस्पतालहरूले औषधि तथा औषधिजन्य सामग्रीको दर रेट अत्यन्त न्यून निर्धारण गरिएको भन्दै तीव्र असन्तुष्टि जनाएपछि बोर्डले पुनः अध्ययन समिति गठन गरेको हो। यस घटनाले नेपालको स्वास्थ्य बीमा कार्यक्रम अध्ययन अनुसन्धान विनै हतारमा सञ्चालन र परिमार्जन हुँदै आएको आरोपलाई थप बल पुगेको छ। गत 11 जेठमा बसेको बोर्ड बैठकले स्वास्थ्य बीमा बोर्डको सुविधा थैली तेस्रो संशोधन 2083 स्वीकृत गर्दै 16 जेठदेखि नयाँ दर रेट लागू गरेको थियो, तर लागू भएको केही दिनमै सरकारी तथा निजी अस्पतालहरूले उक्त दर रेटमा सेवा दिन नसक्ने जनाउँदै गुनासो गर्न थालेका छन्। कतिपय अस्पतालहरूले बीमा सेवा समिति वा बन्द गर्ने सूचना नै जारी गरिसकेका छन्। विवादित व्यक्ति सिफारिशमा परेपछि नेपाल धितोपत्र बोर्ड सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया नै अन्यलमा परेको छ। गत 11 जेठमै सिफारिस समितिले सिफारिश गरेका 3 जनाको नाम अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले मन्त्री परिषदमा पेश गर्नुभएको थियो। सिफारिस समितिले 4 जना उम्मेद्वारहरू डाक्टर नवराज अधिकारी, विनय देवाचार्य, मुकुन्द कुमार छेत्री र डाक्टर गोपाल प्रसाद भट्टको कार्य योजना प्रस्तुतिकरण र अन्तर्वार्ता सम्पन्न गरी 3 जनाको नाम सिफारिश गरेको थियो। सिफारिशमा आचार्य, छेत्री र भट्ट पर्नु भएको थियो। स्रोत अनुसार छेत्रीलाई अध्यक्ष बनाउने उद्देश्यसहित अर्थ मन्त्रालयले सम्पूर्ण प्रक्रिया अघि बढ़ाएको थियो। आवेदन दिने 47 जनाको नामावली गोप्य राखेको अर्थ मन्त्रालयले सिफारिशका लागि समितिले तर्जुमा गरेको कार्य विधि समेत सार्वजनिक गरेको छैन। भारतीय अवरोधका कारण चिया निकासी ठप्प भएपछि चिया उद्योगहरू धमाधम बन्द भएको भन्दै कूटनीतिक पहल गर्न उद्योग वाणिज्य महासंघले सरकारसँग आग्रह गरेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै।
1: यो BFBS गोर्खा रेडियो हो।

0: नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पूर्जीको लागि दवाब दिएको विषयमा सरकारसँग जवाफ माग्नु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद मल्ल,
1: प्रधानमन्त्री कार्यालय त्यो प्रधानमन्त्री देशको कार्यकारी प्रमुखको कार्यालय हो, त्यो कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ होइन। सभामुख महोदय, म गम्भीरतापूर्वक ध्यान आकर्षण गर्न चाहन्छु सरकारको सब सम्मान्य सभामुख महोदय मार्फत संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती कोही मान्छेहरूमाथि थुनछेकका निम्ति र कारवाहीका निम्ति भनेर उहाँहरूले सत्ताको दुरुपयोग गरिराख्नु भएको छ यदि छ भने यो गम्भीर विषय हो। जो विषय बाहिर आएको छ यसलाई छानबिन गरियोस् र सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गरियोस्।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा रक्षा मन्त्रीको खोजी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन शाह सदनमा नआए पनि मन्त्रालयगत छलफलमा रक्षा मन्त्री आउनुपर्ने बताउनु भएको हो।
2: रक्षा मन्त्रालय अन्तर्गतको पनि छलफल यहाँ गर्ने प्रश्नोत्तर गर्ने भन्ने कुरा छ। रक्षा मन्त्रीज्यू आउनु भएको छ जस्तो मलाई लागेको छैन, उहाँलाई पनि बोलाइयोस् भन्ने माग म राख्न चाहन्छु। र त्यो भन्दा पनि अर्को ठुलो तपाईँको छैन के अरे आपत्तिको विषय चाहिँ के छ भने रक्षा मन्त्रालय अन्तर्गतको खर्च किताब त्यो बजेट बुक हामीलाई अझैसम्म प्राप्त भएन। यो रक्षा मन्त्रालयको चाहिँ बजेटको किताब हुन्छ कि हुँदैन कि नहुने नै चलन हो कि हुने चलन हो भनेदेखि त्यो के अरे बजेट किताब हामीलाई किन दिएन यसको पनि म उत्तर चाहन्छु।
0: रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शाहले नै सम्हाल्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको असार 7-9 गतेसम्म चितवनको भरतपुरमा हुने राष्ट्रिय महाधिवेशनका लागि उद्घाटन स्थल निर्माण तीव्र गतिमा थालिएको छ। भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको काम तीव्र पारिएको हो। दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मको झल्को मेटाउने गरी बागलुङमा निर्माण गरिएको शालिग्राम संग्रहालय पर्यटक रोजाईमा पर्न थालेको छ। संगम घरती मगरको रिपोर्ट।
3: बागलुङ नगरपालिका वडा नम्बर 4 कुण्डुलेमा सुरुङ खनेर निर्माण गरेको शालिग्राम संग्रहालय बागलुङ आउने पर्यटकको मुख्य रोजाई बन्न थालेको छ। कुण्डुले स्थित रंग वेंकटेश्वर मन्दिर परिसरमा झण्डै 100 मिटर भित्र भित्तामा सुरुङ निर्माण गरेर त्रिशूल आकारको संग्रहालय निर्माण गरेको छ। श्री धराचार्य शालिग्राम संग्रहालय नामकरण गरेर निर्माण गरेको संग्रहालयमा पछिल्लो समय आउनेहरू खुसी हुने गरेका छन्। नवलपुर कावासोतीबाट आउनुभएकी गंगा सापकोटाले संग्रहालय राम्रो लागेको बताउनु भयो।
4: अत्यन्तै राम्रो रहेछ, सुन्दर रहेछ, पर्यटक स्थल जस्तै रहेछ। अब हामी पहिलोचोटि आएको एकदम घुमिरहनु मन लाग्यो। धेरै ठाउँको त्यो नक्सा जस्तो पनि रहेछ, अनि ऊहरू के अरे शालिग्रामहरू रहेछन्, एकदम हेर्न लायक ठाउँ रहेछ के, एकदम आनन्द सुन्दर।
3: संग्रहालयमा 1.25 लाख बढी शालिग्राम शिला संग्रहित गरेको छ। पञ्चशिला समेत भनिने शालिग्राम हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुको अवतारको रूपमा पूज्ने गर्छन्। नेपालको कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम शिला पछिल्लो समय डोजर प्रयोग गरेर कालीगण्डकीबाट घिट्टी बालुवा निकाल्दा नासिन थालेपछि संग्रहालय निर्माण गरेर राखिएको छ। मुक्तिनाथ जाने दक्षिण भारतीय पर्यटकहरू थाहा पाएसम्म शालिग्राम संग्रहालय आउने गरेको बानवा 4 का वडा सदस्य अर्जुन सापकोटा बताउनुहुन्छ।
5: सबैभन्दा धेरै पर्यटक चाहिँ अहिलेको रेसियोमा चाहिँ आन्तरिक पर्यटक नै हो, विभिन्न जिल्लाबाट जस्तो त्यसमध्ये पनि जिल्ला बढी आउने चाहिँ तपाईँको नवलप्रासीबाट बढी आइरहेको अहिले जिल्लागत रूपमा हेर्दाखेरि। बाँकी चाहिँ धेरै आउने भनेको इन्डियन पर्यटक आउने हुन्, त्यसमा चाहिँ साउथ इन्डियाबाटै भनौँ परायो मुक्तिनाथ जाने दर्शन गर्न आउने मान्छे
3: बागलुङ आउने अधिकांश धार्मिक पर्यटक हुने र उनीहरूको मुख्य रोजाई पञ्चकोट र शालिग्राम संग्रहालयमा पुग्नु हुने गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काको भनाइ छ।
6: शालिग्राम संग्रहालयमा धेरै यसो इन्डियनहरू त प्रायः नछुटाइकन गएको जस्तो देखिन्छ बागलुङ आउने इन्डियनहरू चाहिँ। त्यसबाहेक बागलुङ जिल्लाबाट भन्दा बाहिरबाट आउने जति पनि पर्यटकहरू छन् ती धेरै यसो चाहिँ यो पञ्चकोट र शालिग्राम संग्रहालय चाहिँ गइरहेकै देखिन्छ। बागलुङमा आउने पर्यटकहरू प्राय धार्मिक नै हुन्छ।
3: शालिग्राम संग्रहालयको परिकल्पना समेत रहनुभएका स्वामी ऋषि परपन्नाचार्यले यो वर्ष 1.5 लाख बढीले संग्रहालयको अवलोकन गर्ने बताउनु भयो।
7: गत वर्षको भन्दा धेरै बढ्ने अनुमान हामीले गरेका छौँ। 1.5 लाख मान्छेहरूले अहिलेको साल यसमा दर्शन गर्छन्। यो त नयाँ ठाउँ भएको हुनाले धेरै प्रचार भइसकेको छैन, अझै मान्छेले जानिसकेका छैन। र फेरि हामीले धेरै हल्लुङ्गा खालका सौन्दर्य गरेका छैनौँ। हामी पिङसिङ बाहिरी ढङ्गका भन्ने खालको छैन। हामीले जे पनि आध्यात्मिक ढङ्गले पुरातात्विक दृष्टिकोणले गहिरो हिसाबले चिन्तन गर्नुपर्ने खालको तीर्थ बनाउन खोजेका छौँ। त्यति धेरै पर्यटक आउने र धेरै हुल्लङ्गा हुने मात्रै बनाउन खोजेको पनि होइन, एउटा अध्ययन अनुसन्धान ध्यान आराधना उपासनाको केन्द्र बनोस् भन्ने नै हाम्रो उद्देश्य हो। त्यो उद्देश्य अनुसारका मान्छेहरूको उपस्थिति राम्रो छ।
0: फिफा विश्वकप 2026 कोलम्बियाले विजयी शुरूआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 विकेट जोडेको छ। हौस् त खबर यति नै, नमस्कार।
8: BFBS, Gorkha Radio Home.

0: प्रतिनिधि सभा बैठकले आज आर्थिक वर्ष 2083-84 बजेट पारित गर्दैछ। त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाब प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। सामान्यतया विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ। हिजोदेखि विनियोजन विधेयक 2083-84 विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन्। जवाफ दिने क्रम सकिएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयकमाथि छलफल हुनेछ। गृहमन्त्री सुदन गुरूङले गलत गर्नेलाई सरकारले नछाड्ने बताउनु भएको छ। विपद व्यवस्थापन समिति बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले विगतका सरकारका कामको आलोचना मात्र नगरी राम्रो अभ्यासलाई निरन्तरता दिँदै सरकार अघि बढ्ने बताउनु भएको हो।
1: नागरिकको सुरक्षामा, सेवामा कुनै कमी नहोस्, यसमा बोलीचालीमा सुधार गर्नुपर्ने हुन्छ कि उहाँहरूलाई सहयोग गर्नुहुन्छ, किनभने सेवा नै हाम्रो धर्म हो भनेर हामीले बुझ्दै गर्दाखेरि अब हाम्रो सुरक्षा निकायहरू तपाईँको नागरिकको सेवामा खट्ने हो। अब क्राइम कन्ट्रोलदेखि सबै कुरामा सबै डिआइजी साहबहरूसँग हामी हिजो भर्खर बसेर एउटा मिटिङ पनि गरेका छौँ अनि यसमा चाहिँ हामी निर्मम रूपमा प्रस्तुत हुन्छौँ। कसैलाई गलत गर्दैमा त्यो गलत गर्यो भने आफ्नो पार्टी अर्काको पार्टी भनेर हामी हेर्दैनौँ, गलतलाई गलतै भन्छौँ। र यसपालिको हाम्रो सुरक्षा निकायहरूलाई पनि हामीले उहाँहरूलाई प्रोत्साहन पनि त्यही अनुसारमा गरिरहेको छौँ। पहिलादेखि अब त्यो राजनीतिक दबाव, त्यो चलखेल, त्यो प्रमोसनमा तपाईँको सुटकेस बोक्ने, ब्रिफकेस बोक्ने हरेक कुराहरू हामीले सुन्दै आएको।
0: नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पूर्जीको लागि दबाव दिएको विषयमा सरकारसँग जवाफ माग्नु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद मल्ल,
2: प्रधानमन्त्री कार्यालय त्यो प्रधानमन्त्री देशको कार्यकारी प्रमुखको कार्यालय हो, त्यो कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ होइन। सभामुख महोदय, म गम्भीरतापूर्वक ध्यान आकर्षण गर्न चाहन्छु सरकारको सम्मान्य सभामुख महोदय मार्फत संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती कोही मान्छेहरूमाथि थुनछेकका निम्ति र कारवाहीका निम्ति भनेर उहाँहरूले सत्ताको दुरुपयोग गरिराख्नु भएको छ यदि छ भने यो गम्भीर विषय हो। जो विषय बाहिर आएको छ यसलाई छानबिन गरियोस् र सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गरियोस्।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा रक्षा मन्त्रीको खोजी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालिन शाह सदनमा नआए पनि मन्त्रालयगत छलफलमा रक्षा मन्त्री आउनुपर्ने बताउनु भएको हो।
3: रक्षा मन्त्रालय अन्तर्गतको पनि छलफल यहाँ गर्ने, प्रश्नोत्तर गर्ने भन्ने कुरा छ। रक्षा मन्त्रीज्यू आउनु भएको छ जस्तो मलाई लागेको छैन, उहाँलाई पनि बोलाइयोस् भन्ने माग म राख्न चाहन्छु। र त्यो भन्दा पनि अर्को ठुलो तपाईँको छैन के अरे आपत्तिको विषय चाहिँ के छ भने यो रक्षा मन्त्रालय अन्तर्गतको खर्च किताब, त्यो बजेट बुक हामीलाई अझैसम्म प्राप्त भएन। यो रक्षा मन्त्रालयको चाहिँ बजेटको किताब हुन्छ कि हुँदैन, कि नहुने नै चलन हो कि हुने चलन हो भनेदेखि त्यो के अरे बजेट किताब हामीलाई किन दिएन, यसको पनि म उत्तर चाहन्छु।
0: रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शाहले नै सम्हाल्नु भएको छ। भरतपुर महानगरपालिकाले 29 विषयगत सहकारी संस्था खारेज गरेको छ। निष्क्रिय रहेका कृषि, दुग्ध र मौरी पालन सम्बन्धी 29 विषयगत सहकारी संस्था खारेज गरेको हो। भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवर्धन शाखाका प्रमुख रोजी केसीले नियमित रूपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परीक्षण नगर्ने र साधारण सभा नगर्ने सहकारीहरू खारेज गरिएको जानकारी दिनुभएको छ। महानगरभित्र रहेका 363 सहकारी संस्था मध्ये 29 खारिज भएका हुन्। जंगली हात्तीबाट सर्वसाधारणको सुरक्षाका लागि झापामा स्पेशल टास्क फोर्स परिचालन गरिने भएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा स्पेशल टास्क फोर्स गठनको प्रक्रिया अघि बढेको हो। गएको हप्ता मेचीनगर नगरपालिका 4 62 पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा परिज्यान गएपछि स्थानीयवासीले जीवधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राखेका थिए। स्पेशल टास्क फोर्समा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारीले गर्ने गर्ने कार्ययोजना रहेको झापा एकबाट निर्वाचित सांसद निशा डाङ्गीले जानकारी दिनुभएको छ। फोर्सलाई हात्तीको प्रवेश गौडा मानिएको बेचीनगरको सीमावर्ती बाहुनडाङ्गी क्षेत्रमा खटाइनेछ।

0: गृहमन्त्री सुदन गुरुङले गलत गर्नेलाई सरकारले नछाड्ने बताउनु भएको छ। विपद व्यवस्थापन समिति बैठकपछि संचारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङ,
1: नागरिकको सुरक्षामा सेवामा कुनै कमी नहोस्, यसमा बोलीचालीमा सुधार गर्नुपर्ने हुन्छ कि उहाँहरूलाई सहयोग गरेर हुन्छ, किनभने सेवा नै हाम्रो धर्म हो भनेर हामीले बुझ्दै गर्दाखेरि अब हाम्रो सुरक्षा निकायहरू तपाईँको नागरिकको सेवामा खट्ने हो। अब क्राइम कन्ट्रोलदेखि सबै कुरामा सबै डिआइजी साहबहरूसँग हामीले हिजो भर्खर बसेर एउटा मिटिङ पनि गरेका छौँ, अनि यसमा चाहिँ हामी निर्मम रूपमा प्रस्तुत हुन्छौँ। कसैलाई गलत गर्दैमा त्यो गलत गर्यो भने आफ्नो पार्टी अर्काको पार्टी भनेर हामीले हेर्दैनौँ, गलतलाई गलतै भन्छौँ। र यसपालिको हाम्रो सुरक्षा निकायहरूलाई पनि हामीले उहाँहरूलाई प्रोत्साहन पनि त्यही अनुसारमा गरिरहेको छौँ। पहिलादेखि अब त्यो राजनीतिक दबाव, त्यो चलखेल, त्यो प्रमोसनमा तपाईँको सुटकेस बोक्ने, ब्रिफकेस बोक्ने हरेक कुराहरू हामीले सुन्दै आएको।
0: नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जीको लागि दबाव दिएको विषयमा सरकारसँग जवाफ माग्नु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद मल्ल,
2: प्रधानमन्त्री कार्यालय त्यो प्रधानमन्त्री देशको कार्यकारी प्रमुखको कार्यालय हो, त्यो कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ होइन। सभामुख महोदय, म गम्भीरतापूर्वक ध्यान आकर्षण गर्न चाहन्छु सरकारको सम्मान्य सभामुख महोदय मार्फत संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती कोही मान्छेहरूमाथि थुनछेकका निम्ति र कारवाहीका निम्ति भनेर उहाँहरूले सत्ताको दुरुपयोग गरिराख्नु भएको छ यदि छ भने यो गम्भीर विषय हो। जो विषय बाहिर आएको छ यसलाई छानबिन गरियोस् र सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गरियोस्।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा रक्षा मन्त्रीको खोजी गर्नु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री वारेन्द्र शाह सदनमा नआए पनि मन्त्रालयगत छलफलमा रक्षा मन्त्री आउनुपर्ने बताउनु भएको हो।
3: रक्षा मन्त्रालय अन्तर्गतको पनि छलफल यहाँ गर्ने, प्रश्नोत्तर गर्ने भन्ने कुरा छ। रक्षा मन्त्रीज्यू आउनु भएको छ जस्तो मलाई लागेको छैन, उहाँलाई पनि बोलाइयोस् भन्ने माग म राख्न चाहन्छु। र त्यो भन्दा पनि अर्को ठुलो तपाईँको छैन के अरे आपत्तिको विषय चाहिँ के छ भने, यो रक्षा मन्त्रालय अन्तर्गतको खर्च किताब, त्यो बजेट बुक हामीलाई अझैसम्म प्राप्त भएन। यो रक्षा मन्त्रालयको चाहिँ बजेटको किताब हुन्छ कि हुँदैन, कि नहुने नै चलन हो कि हुने चलन हो भनेदेखि त्यो के अरे बजेट किताब हामीलाई किन दिएन, यसको पनि म उत्तर चाहन्छु।
0: रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले नै सम्हाल्नु भएको छ। भरतपुर महानगरपालिकाले 29 विषयगत सहकारी संस्था खारेज गरेको छ। निष्क्रिय रहेका कृषि, दुग्ध र मौरी पालन सम्बन्धी 29 विषयगत सहकारी संस्था खारेज गरेको हो। भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवर्धन शाखाका प्रमुख रोजी केसीले नियमित रूपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परीक्षण नगर्ने र साधारण सभा नगर्ने सहकारीहरू खारेज गरिएको जानकारी दिनुभएको छ। महानगरभित्र रहेका 363 सहकारी संस्थामध्ये 29 खारेज गरिएको हो। जंगली हात्तीबाट सर्वसाधारणको सुरक्षाका लागि झापामा स्पेशल टास्क फोर्स परिचालन गरिने भएको छ।
4: प्रधानमन्त्री कार्यालयको निर्देशनमा स्पेशल टास्क फोर्स गठनको प्रक्रिया अघि बढेको हो। गएको हप्ता मेचीनगर नगरपालिका 4 62 वर्षीय पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा परि ज्यान गएपछि स्थानीयवासीले जीवधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राखेका थिए। स्पेशल टास्क फोर्समा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारीले गर्ने कार्ययोजना रहेको झापा एकबाट निर्वाचित सांसद निशा डाङ्गीले जानकारी दिनुभएको छ। फोर्सलाई हात्तीको प्रवेश गौडा मानिएको मेचीनगरको सीमावर्ती बाउनडाङ्गी क्षेत्रमा खटाइने जनाइएको छ। अन्तर्राष्ट्रिय सीमा पार गरेर भारतको आसाम र पश्चिम बंगालबाट 30-100 जंगली हात्तीको बथान एकै पटकमा नेपाल प्रवेश गर्दै आएको छ। वन्यजन्तु आरक्ष क्षेत्र नभएकाले हात्तीको नियन्त्रणका लागि सिधै सुरक्षाकर्मी परिचालन गर्ने प्रक्रिया अप्ठ्यारो भएको हो।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले G7 शिखर सम्मेलनका क्रममा युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीसँग आफ्नो भेटवार्ता धेरै सकारात्मक भएको बताउनु भएको छ। शिखर सम्मेलनको आतिथ्यता गरिरहेका फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनले G7 सदस्य राष्ट्रहरूबीच रूस युक्रेन युद्धको शक्ति सन्तुलनमा परिवर्तन आएको निष्कर्षमा सहमति भएको बताउनु भएको छ। उहाँका अनुसार युक्रेनी सेनाले केही मोर्चाहरूमा अग्रता हासिल गर्दै अघि बढ़िरहेका छन्।
5: There was a lot at stake around the table. These recent months had been characterized more by fragmentation, division, disagreement. And thanks to the G7, we have been able to show that it was a time for unity.
0: FIFA विश्वकप 2026 को खेलमा कोलम्बियाले विजयी शुरूआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-0 पराजित गरेको हो। खबर यति नै, नमस्कार।
6: यो बीएफबीएस गोरखा रेडियो हो।

0: प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ 17 गतेको बैठकमा दिएको अभिव्यक्तिको विरोध गरेका छन्। संसद बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख टोल प्रसाद अर्यालले बोल्ने समय दिनुभएको थियो। कांग्रेस सांसद नरेन्द्र कुमार केरुङ,
1: सीमा मिचिएको विषय वस्तुको प्रमाण अर्थात् यस हाम्रो सदनमा रेकर्ड भएको विषयलाई चाहिँ हटाउनको निम्ति सम्मान्य सभामुखज्यूको ध्यानाकर्षण होस् भन्ने निवेदन गर्न चाहन्छु। गृहमन्त्री सम्बन्धी छानबिन आयोगले कस्तो प्रतिवेदन तयारी गर्यो र गृहमन्त्रीज्यूलाई कसरी सफाई मिल्यो भन्ने विषयको जानकारी प्राप्त गर्ने अधिकार हामीलाई छ र सर्वसाधारण नागरिक सर्वोच्च ताको सिद्धान्तलाई हामीले अङ्गीकार गरेका छौँ। यसर्थ सम्पूर्ण नागरिकहरूले यस विषयमा सोधिरहेका छन्। सम्मान्य सभामुख महोदय, मानव अधिकार आयोगले तयारी गरेको
2: प्रतिवेदन
1: छिटो भन्दा छिटो सार्वजनिक गर्ने र त्यसलाई कार्यान्वयन गर्नतर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।
0: एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले सरकारलाई सनक चढेको भन्दै टिप्पणी गर्नुभएको छ।
3: प्रधानमन्त्रीको बोलीले राष्ट्रघात भयो सभामुख महोदय, त्यस कारणले प्रधानमन्त्री संसदमा आएर यस विषयमा स्पष्ट हुनुपर्छ। प्रधानमन्त्रीको जेठ 17 गतेको अभिव्यक्ति, अर्थमन्त्रीको धम्कीपूर्ण संसदमा बोलेको भाषा, पूर्वाधार मन्त्रीको ठेकेदारको खुट्टा नै भाँच्ने धम्की, यी सबै कुराहरूले सरकार कता जाँदैछ सभामुख महोदय, सरकारको यात्रा कुन दिशामा हो, यो सनकको आधारमा सरकार अगाडि बढ्यो भने निश्चित रूपमा पनि यो कुनै राम्रो ठाउँमा पुग्दैन, देश निर्माणको बाटोमा पुग्दैन, यो दुर्घटनाको बाटोमा जान्छ।
0: नेकपाका रमेश कुमार मल्लले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै हिजो अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको विषयमा सरकारसँग जवाफ माग्नु भएको छ।
4: हिजोको मात्रै सन्दर्भ भन्दा प्रधानमन्त्री कार्यालय त्यो प्रधानमन्त्री देशको कार्यकारी प्रमुखको कार्यालय हो, त्यो कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ होइन सभामुख महोदय। म गम्भीरतापूर्वक ध्यान आकर्षण गर्न चाहन्छु, सरकारको संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती कोही मान्छेहरूमाथि थुनछेकका निम्ति र कारवाहीका निम्ति भनेर उहाँहरूले सत्ताको दुरुपयोग गरिराख्नु भएको यदि छ भने यो गम्भीर विषय हो, जो विषय बाहिर आएको छ यसलाई छानबिन गरियोस् र सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गरियोस्।
0: पासपोर्ट छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तात्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले दुई दिन अघि मंगलबार बुढा नीलकण्ठको देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। सूचना टाँसेको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र आयोगको टंगालको कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ। उपस्थित नभए कानून बमोजिम कार्यवाही अघि बढ़ने पनि सूचनामा भनिएको छ। राहदानी छपाई प्रकरणमा अख्तियारले हालै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित केही कर्मचारीलाई पक्राउ गरिसकेको छ। ठेकेदार कम्पनीका प्रतिनिधिलाई पनि बयानमा बोलाइएको छ। गत फागुन 13 गते उपचारका लागि देउबा दम्पति सिंगापुर गएका थिए, हाल हङकङमा भएको बताइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद प्रकरणमा दुईवटा जर्मन कम्पनीका प्रतिनिधिलाई उपस्थित हुन बोलाएको छ। अख्तियारले हिजो द राइजिङ नेपालमा सार्वजनिक सूचना जारी गर्दै दुई जर्मन कम्पनीलाई तोकिएको समयमा भौतिक वा भर्चुअल माध्यमबाट उपस्थित हुन भनेको हो। सूचनामा ई पासपोर्ट छपाई ठेक्का पाएका दुई जर्मन कम्पनी मिलबावर आईडी सर्भिसेस र वेरोडास कम्पनीका दुई दुईजना प्रतिनिधिलाई उपस्थित हुन भनेको हो। अख्तियारले मिलबावर आईडी सर्भिसेसका गेरहार्ड माउरे र पावली राकिक र वेडेरोस कम्पनीका फाभियोला वेलरसई र फ्लेरियन पाक्वेनलाई उपस्थित हुन भनेको हो। उनीहरूलाई इमेल मार्फत अख्तियारमा उपस्थित हुने समयबारे जानकारी गराइएको सूचनामा उल्लेख छ। सूचनाको व्यवस्था गरिए कानून बमोजिम प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिइएको छ। खरिद प्रक्रियामा प्याकेज 1 अन्तर्गत मिलबावर आईडी सर्भिसेसले पासपोर्टको प्री इनरोलमेन्ट इन्टर इनरोलमेन्ट डाटा म्यानेजमेन्ट सिस्टमको ठेक्का पाएको थियो भने प्याकेज 2 वेडरोसले पर्सनलाइजेसन क्वालिटी कन्ट्रोल र प्याकेजिङ सिस्टमको ठेक्का पाएको थियो। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतामा विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज काल खोल्ने र सैन्य तनाव अन्त्य गर्ने विषयमा सहमति भएको दावी गरिएको छ। आजको सभा भने यति नै। नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: विजिट भिजाका नाममा खाडी मुलुकसाना लागेका 27 महिला प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। हिजो राति फ्लाइ दुबईको फरक फरक उडान हुँदै ओमनको राजधानी मस्कटतर्फ जान लागेका 12 जना र 15 जनाको समूह गरी 27 जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो। 22 देखि 29 वर्ष उमेरसम्मका ती महिला भिजिट भिजामा विदेश जान लागेको शंका भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूसँग ओमनको भिजा, टिकट र होटल डकुमेन्टदेखि पनि सोही पासपोर्टमा कुवेतको भिजा पनि भेटिएपछि शंकाका आधारमा विमानस्थल अध्यागमनले निगरानी गरेको थियो। अध्यागमनले शंका गरेपछि प्रहरीले अनुसन्धान शुरू गरेको हो। त्यसका क्रममा महिलाका निम्ति वैदेशिक रोजगारी प्रतिबन्धित मुलुक कुवेतको भिजा देखिँदा उनीहरू अवैध रूपमा त्यसतर्फ जान लागेको निष्कर्ष प्रहरीले निकालेको हो। उनीहरू फ्लाइ दुबई कोडानबाट ओमनको राजधानी मस्कट हुँदै त्यहाँबाट कुवेत जाने रूट तय भएको थियो। नियन्त्रणमा लिएका महिलाहरूलाई विदेश पठाउने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आफ्नो विवादित अभिव्यक्तिबारे संसदमा जवाफ दिनुभएको छ। मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क आयोजनाको अनुगमनमा पुग्दा ठेकेदारले काम नगरे खुट्टा भाँचिदिनु भन्नुभएको थियो। त्यसपछि यो विषयमा संसददेखि सदनसम्मै आलोचना भएको थियो। आज संसद बैठकमा मन्त्रालयगत विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लम्सालले जवाफ दिनुभएको हो।
1: ठेकेदार थर्काएको भन्ने कुरा गर्नुभयो, मैले इन्टेन्सन त्यो होइन, इन्टेन्सन काम गरोस् भन्ने हो, नितान्त काम गरोस् भन्ने हो। काम गरेनन् उहाँहरूले, काम गर्नु भएन हामीले रद्द गर्नु पऱ्यो नि टेन्डर। रद्द भयो भने त उहाँहरूको त 3-7 पुस्ते सकिन्छ, किनभने ब्याङ्क ग्यारेन्टी थुच्छ, ब्याङ्क ग्यारेन्टी फोर्स लोन हुन्छ, त्यो जसरी नै भुक्तानी गर्नुपर्छ। फेरि बाँकी कामको लागि असर उत्पल गर्छ। फेरि उनीहरूको भएको सम्पत्ति भनेको उहाँहरूले ब्याङ्क ग्यारेन्टी रिलेसनको अथवा बिजनेसको आधारमा नै लिएको हुनसक्छ, धितो नहुनसक्छ। त्यो केसमा ब्याङ्कलाई गाह्रो पर्छ। एउटा हाम्रोलाई काम गर्ने एउटा कम्पनी त कम भयो नि त, हामीलाई कसैलाई पनि त्यो एकचोटि जस्तो 5 करोडको प्रोजेक्ट कसैले गरिरहेछ भने उसको त्यो मिड क्लास कन्ट्र्याक्टर अथवा थोरै सानो कन्ट्र्याक्टरहरू हो उनीहरू चाहिँ, उहाँहरूले 5 करोडको प्रोजेक्ट रद्द भयो भने त सरकारले त असुल उपर गर्छ, सबै जफत गर्छ नि त। अब त्यो कारणले गर्दा उहाँहरूलाई फेरि उठ्न अजिलो होला भन्ने हुन्छ। त्यही भएर त्यो कुरा बुझेको भएर हामीले अब त्यो उहाँहरूलाई चाहिँ बढीभन्दा बढी दबाब दिएर भए पनि काम गराउन खोजेको, त्यति उद्देश्य त्यही हो। उद्देश्य भनेको चाहिँ कसैलाई गाली गर्न मनै छैन नि, काम गर्दै सुरु कुरो काम गरिदिनु भयो भने त हामी चुपचाप लगाएर बस्छौँ नि, खुसी हुन्छ।
0: यसअघि एमालेका सांसद ऐन महरले मन्त्री लम्सालको विवादित अभिव्यक्तिबारे प्रश्न उठाउनु भएको थियो।
2: मान्य मन्त्रीज्यूले चाहिँ ठेकदारलाई खुट्टा भाँच्नु भन्ने आदेश दिनुभएको थियो, त्यो कानुन बमोजिम थियो कि थिएन? कुन दाहिने खुट्टा भाँच्नु पर्ने कि देब्रे खुट्टा भाँच्नु पर्ने, त्यो पनि अलिकति प्रश्न आएन। त्यो मान्य मन्त्रीको हैसियतबाट दिन मिल्ने खालको आदेश हो कि होइन मन्त्री भएर, यो बारेमा पनि अलिक प्रशस्त प्रश्न आएन।
0: राष्ट्रिय सभाको विकास आर्थिक मामला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले निर्देशन दिएको हो। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सभापति पौडेलले नगदे बाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न कानूनी व्यवस्था गर्न समेत सरकार समक्ष आग्रह गर्नुभएको छ। विगत 4 दिन यता इलाम लगायत देशभरिका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएपछि आफ्नो उद्योग बन्द गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद प्रकरणमा 2 जर्मन कम्पनीका प्रतिनिधिलाई उपस्थित हुन बोलाएको छ। अख्तियारले हिजो द राइजिङ नेपालमा सार्वजनिक सूचना जारी गर्दै 2 जर्मन कम्पनीलाई तोकिएको समयमा भौतिक वा भर्चुअल माध्यमबाट उपस्थित हुन भनेको हो। सूचनामा ई पासपोर्ट छपाई ठेक्का पाएका 2 जर्मन कम्पनी म्युलबार आईडी सर्भिसेस र बेरोडास कम्पनीका 2-2 जना प्रतिनिधिलाई उपस्थित हुन भनेको हो। अख्तियारले म्युलबार आईडी सर्भिसेसका गेरहार्ड माउरे र पावली रकिक र बेडोरोस कम्पनीका फाभियोला वेलस्वेम र फ्लेरियन पाक्वेनलाई उपस्थित हुन भनेको हो। उनीहरूलाई इमेल मार्फत अख्तियारमा उपस्थित हुन समयबारे जानकारी गराइएको सूचनामा उल्लेख छ। पासपोर्ट छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउबालाई बयानका लागि बोलाएको छ। आयोगले 2 दिन अघि मंगलबार बुढानीलकण्ठको देउबा निवासमा बयानका लागि

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: पूर्व सभामुख एवं नेपाली कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट विदा लिनुभएको छ। महराले प्रेस विज्ञप्ति जारी गर्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गर्नुभएको हो। वहाँले नेकपाको साधारण सदस्य भनी रहिरहने जनाउनु भएको छ। महराले भारी मनका साथ पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुँदै साधारण सदस्य रहने निर्णय गरेको वक्तव्यमा उल्लेख गर्नुभएको छ। पार्टीमा नेतृत्वसँग कुनै असन्तुष्टिका कारण नभएर स्वास्थ्य समस्याका कारण यो निर्णय दिएको उहाँले बताउनु भएको छ। विराटनगरका लागि उडेको बुद्ध एयरको विमान ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौँ फर्काइएको छ। दिउँसो करिब 1 बजी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्ध एयरको उडान नम्बर 707 समस्या देखिएको थियो। उडानका क्रममा जहाजमा प्राविधिक संकेत देखिएपछि आवश्यक सुरक्षा सतर्कता अपनाउँदै विमानलाई सुरक्षित अवतरण गराइएको बुद्ध एयरको सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिनुभएको छ। जहाज फर्काए लगतै यात्रुलाई अर्को जहाजमा राखेर विराटनगर लगिएको कर्णले बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ 17 गतेको बैठकमा दिएको अभिव्यक्तिको विरोध गरेका छन्। संसद बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोल प्रसाद अर्यालले बोल्ने समय दिनुभएको थियो। कांग्रेस सांसद नरेन्द्र कुमार केरुङ,
1: सीमा मिचिएको विषय वस्तुको प्रमाण अर्थात् यस हाम्रो सदनमा रेकर्ड भएको विषयलाई चाहिँ हटाउनको निम्ति सम्मान्य सभामुखज्यूको ध्यानाकर्षण होस् भन्ने निवेदन गर्न चाहन्छु। गृहमन्त्री सम्बन्धी छानबिन आयोगले कस्तो प्रतिवेदन तयारी गर्यो र गृहमन्त्रीज्यूलाई कसरी सफाई मिल्यो भन्ने विषयको जानकारी प्राप्त गर्ने अधिकार हामीलाई छ र सर्वसाधारण नागरिक सर्वोच्च ताको सिद्धान्तलाई हामीले अङ्गीकार गरेका छौँ। यसर्थ सम्पूर्ण नागरिकहरूले यस विषयमा सोधिरहेका छन्। सम्मान्य सभामुख महोदय, मानव अधिकार आयोगले तयारी गरेको छिटो भन्दा छिटो सार्वजनिक गर्ने र त्यसलाई कार्यान्वयन गर्नतर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।
0: एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले सरकारलाई सनक चढेको भन्दै टिप्पणी गर्नुभएको छ।
2: प्रधानमन्त्रीको बोलीले राष्ट्रघात भयो सभामुख महोदय, त्यस कारणले प्रधानमन्त्री संसदमा आएर यस विषयमा स्पष्ट हुनुपर्छ। प्रधानमन्त्रीको जेठ 17 गतेको अभिव्यक्ति, अर्थमन्त्रीको धम्कीपूर्ण संसदमा बोलेको भाषा, पूर्वाधार मन्त्रीको ठेकेदारको खुट्टा नै भाँच्ने धम्की, यी सबै कुराहरूले सरकार कता जाँदैछ सभामुख महोदय, सरकारको यात्रा कुन दिशामा हो, यो सनकको आधारमा सरकार अगाडि बढ्यो भने निश्चित रूपमा पनि यो कुनै राम्रो ठाउँमा पुग्दैन, देश निर्माणको बाटोमा पुग्दैन, यो दुर्घटनाको बाटोमा जान्छ।
0: नेकपाका रमेश कुमार मल्लले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै हिजो अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बोलाएको विषयमा सरकारसँग जवाफ माग्नु भएको छ।
3: हिजोको मात्रै सन्दर्भ भन्दा प्रधानमन्त्री कार्यालय त्यो प्रधानमन्त्री देशको कार्यकारी प्रमुखको कार्यालय हो, त्यो कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ होइन सभामुख महोदय। म गम्भीरतापूर्वक ध्यान आकर्षण गर्न चाहन्छु, सरकारको संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती कोही मान्छेहरूमाथि थुनछेकका निम्ति र कारवाहीका निम्ति भनेर उहाँहरूले सत्ताको दुरुपयोग गरिराख्नु भएको यदि छ भने यो गम्भीर विषय हो। जो विषय बाहिर आएको छ यसलाई छानबिन गरियोस् र सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गरियोस्।
0: नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी सरकारी जागिर खाएको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कार्यालय सहयोगी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। प्रतिष्ठानका कार्यालय सहयोगी रामकुमार बोहरा विरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। बोहराले माध्यमिक शिक्षा परीक्षा SLC अन्तर्गत बालाजुको सेन्टअप कक्षा 10 मार्कसिट र ट्रान्सफर सर्टिफिकेट सहित नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ। प्रवक्ताका अनुसार रामकुमारले 2069 मङ्सिर 1 गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा रंगमञ्च सहायक तृतीय श्रेणीको राजपत्र अंकित पदमा नियुक्त पाएका थिए। सोक्रममा उनले झुटा शैक्षिक विवरण पेश गरी सेवा सुविधा तथा औहदा समेत प्राप्त गरेका छन्। सुकारे भ्रष्टाचार निवारण ऐन अनुसारको कसुर भएको ठहर गर्दै कैद जरिवानाको मागसहित मुद्दा दायर गरिएको अख्तियारले बताएको छ। सुस्तामा भारतीय हतियारधारी सुरक्षाकर्मीको दादागिरीको विषयमा प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय जेनजी नागरिकका अभियन्ताहरू छुटेका छन्। सर्वोच्च अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन्। न्यायाधीश द्वय कुमार रेग्मी र महेश शर्मा पढोलको संयुक्त इजलासले मंगलबार बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै अजय सोडारी र वीरगंज लाई नमन गर्न भनेको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो बीएफबीएस कुलकर्ण रेडियो हो।

0: गृहमन्त्री सुदन गुरुङले मनसुन जन्य विपदको सामना गर्न सरकारले आवश्यक पूर्व तयारी पूरा गरेको बताउनु भएको छ। आज मनसुन पूर्व तयारी तथा प्रतिकारको तयारी सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीसँग बोल्दै मन्त्री गुरुङ
1: भौतिक पूर्वाधार मन्त्रालयसँग चाहिँ हामीले गृह मन्त्रालय मिलेर यसमा हामीले जतिवटा हाम्रो यस्तो खालको कन्डिसनमा कुनै बाढी पहिरो आइदिइहालेको खण्डमा कुनै पहिरो नै आयो भने त्यो पहिरो हटाउनुको लागि त्यसको लागि चाहिँ हामीले त्यो जसरी हाम्रो राइड सेयरिङ एपहरूले त्यहाँ डिजास्टरको के भन्छ उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको नियरेस्टहरूलाई थाहा हुन्छ र कहाँ कहाँ राइडर्सहरू छ भनेर थाहा हुन्छ। त्यही अनुसारमा चाहिँ हामीले हाम्रो उतापट्टि लाइन मिनिस्ट्रीले चाहिँ लाइन मिनिस्टर त्यही अनुसार एउटा एप बनाउनु भएको छ। डोजरहरू कहाँ कहाँ छ भनेर ठ्याक्क थाहा हुन्छ र त्यो एरियामा इफ इन केस रेस्पोन्ड गर्नु पऱ्यो भने तुरन्तै हामीले रेस्पोन्ड गर्ने हिसाबले बाटो बनाउने हिसाबले चाहिँ हामीले काम गर्नलाई त्यो अनुसार एउटा एप डेभलप गरेका छौँ। डिजास्टरको लागि म प्रतिशोध छाँदै आएको छु। त्यही भएर डिजास्टरमा त म रेस्पोन्ड एकदम राम्रोसित प्रतिशोध पहिला जसरी डिजास्टरले हामीलाई दुःख दियो यसपालि त्यही अनुसारमा प्रतिशोध छाँदेर चाहिँ म डिजास्टरलाई रेस्पोन्ड गर्ने चाहिँ मेरो योजनामा आयो।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्साले आफ्नो विवादित अभिव्यक्तिबारे संसदमा जवाफ दिनुभएको छ। मन्त्री सुनिल लम्सालले नागढुङ्गा मोगलिन सड़क आयोजनाको अनुगमनमा पुग्दा ठेकेदारले काम नगरी खुट्टा भाँचिदिनु भन्नुभएको थियो। त्यसपछि यो विषयमा संसददेखि सदनसम्मै आलोचना भएको थियो। आज संसद बैठकमा मन्त्रालयगत विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लम्सालले जवाफ दिनुभएको हो।
2: ठेकेदार सरकारको भन्ने कुरा गर्नुभयो, मैले इन्टेन्सन त्यो होइन, इन्टेन्सन काम गरोस् भन्ने हो, नितान्त काम गरोस् भन्ने हो। काम गरेनन् उहाँहरूले, काम गर्नु भएन हामीले रद्द गर्नु पऱ्यो नि टेन्डर। रद्द भयो भने त उहाँहरूको त 3-7 पुस्ते सकिन्छ, किनभने ब्याङ्क ग्यारेन्टी थुच्छ, ब्याङ्क ग्यारेन्टी फोर्स लोन हुन्छ, त्यो जसरी नै भुक्तानी गर्नुपर्छ। फेरि बाँकी कामकोलाई असर उत्पल गर्छ। फेरि उनीहरूको भएको सम्पत्ति भनेको उहाँहरूले ब्याङ्क ग्यारेन्टी रिलेसनको अथवा बिजनेसको आधारमा पनि लिएको हुनसक्छ, धितो नहुनसक्छ। त्यो केसमा ब्याङ्कलाई गाह्रो पर्छ। एउटा हाम्रोलाई काम गर्ने एउटा कम्पनी त कम भयो नि त, हामीलाई कसैलाई पनि त्यो एकचोटि जस्तो 5 करोडको प्रोजेक्ट कसैले गरिरहेछ भने उसको त्यो मिड क्लास कन्ट्र्याक्टर अथवा थोरै सानो कन्ट्र्याक्टरहरू हो उनीहरू चाहिँ, उहाँहरूले 5 करोडको प्रोजेक्ट रद्द भयो भने त सरकारले त असुल उपर गर्छन्, सबै जफत गर्छन् नि त। अब त्यो कारणले गर्दा उहाँहरूलाई फेरि उठ्न अजिलो होला भन्ने हुन्छ। त्यही भएर त्यो कुरा बुझेको भएर हामीले अब त्यो उहाँहरूलाई चाहिँ बढीभन्दा बढी दबाब दिएर भए पनि काम गराउन खोजेको, त्यति उद्देश्य त्यही हो। उद्देश्य भनेको चाहिँ कसैलाई गाली गर्न मनै छैन नि, काम गर्दै सुरु खुरुखुरु काम गरिदिनु भयो भने त हामी चुपचाप लगाएर बस्छौँ नि, खुसी हुन्छौँ।
0: यसअघि एमालेका सांसद ऐन महरले मन्त्री रमसालको विवादित अभिव्यक्तिबारे प्रश्न उठाउनु भएको थियो।
3: माननीय मन्त्रीज्यूले चाहिँ ठेकदारलाई खुट्टा भाँच्नु भन्ने आदेश दिनुभएको थियो, त्यो कानुन बमोजिम थियो कि थिएन? कुन दाहिने खुट्टा भाँच्नु पर्ने कि देब्रे खुट्टा भाँच्नु पर्ने, त्यो पनि अलिकति प्रश्न आएन। त्यो माननीय मन्त्रीको हैसियतबाट दिन मिल्ने खालको आदेश हो कि होइन मन्त्री भएर, यो बारेमा पनि अलिक प्रशस्त प्रश्न आएन।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ। पार्टी कार्यालय धुम्बा राईमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी मंगिर 26, 27 र 28 गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने सहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभएको छ। बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका समेत परिमार्जनसहित पारित गरेको छ। केन्द्रीय कार्य सम्पादन समितिबाट प्रस्तावहरूलाई भोलिबाट शुरू हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने लिङदेनले बताउनु भएको छ। अमेरिका र इरान बीचको युद्ध टुङ्ग्याउने प्रारम्भिक सहमतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा 14 बुदा छन्। दस्तावेजमा दुवै पक्षले आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सहमति पत्रमा इरानका तर्फबाट राष्ट्रपति मसुद पेजेस्कियान र दुई पक्षबीच मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पनि हस्ताक्षर गर्नुभएको छ। दुई पक्षबीच भएको सहमतिमा हर्मुज जलमार्ग फेरि खोल्ने र इरानको पुनर्निर्माणका लागि 300 अर्ब अमेरिकी डलर खर्च गर्ने योजना छ। अमेरिकाले इरान विरूद्ध सबै प्रकारका प्रतिबन्ध अन्त्य गर्ने विषय पनि समेटिएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले निर्देशन दिएको हो। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सभापति पौडेलले नगदे बाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानूनी व्यवस्था गर्न समेत सरकार समक्ष आग्रह गर्नुभएको छ। विगत 4 दिन यता इलाम लगायत देशभरका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएपछि आफ्नो उद्योग
4: बन्द गरेका छन्। BFBS, Gorkha Radio.

0: प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ 17 गतिको बैठकमा दिएको अभिव्यक्तिको विरोध जनाएका छन्। संसद बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोल प्रसाद अर्यालले बोल्ने समय दिनुभएको थियो। कांग्रेस सांसद नरेन्द्र कुमार केरुङ,
1: सीमा मिचिएको विषय वस्तुको प्रमाण अर्थात् यस हाम्रो सदनमा रेकर्ड भएको विषयलाई चाहिँ हटाउनको निम्ति सम्मान्य सभामुखज्यूको ध्यानाकर्षण होस् भन्ने निवेदन गर्न चाहन्छु। गृहमन्त्री सम्बन्धी छानबिन आयोगले कस्तो प्रतिवेदन तयारी गर्यो र गृहमन्त्रीज्यूलाई कसरी सफाई मिल्यो भन्ने विषयको जानकारी प्राप्त गर्ने अधिकार हामीलाई छ र सर्वसाधारण नागरिक सर्वोच्च ताको सिद्धान्तलाई हामीले अङ्गीकार गरेका छौँ। यसर्थ सम्पूर्ण नागरिकहरूले यस विषयमा सोधिरहेका छन्। सम्मान्य सभामुख महोदय, मानव अधिकार आयोगले तयारी गरेको छिटो भन्दा छिटो सार्वजनिक गर्ने र त्यसलाई कार्यान्वयन गर्नतर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।
0: एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले सरकारलाई सनक चढेको भन्दै टिप्पणी गर्नुभएको छ।
2: प्रधानमन्त्रीको बोलीले राष्ट्रघात भयो सभामुख महोदय, त्यस कारणले प्रधानमन्त्री संसदमा आएर यस विषयमा स्पष्ट हुनुपर्छ। प्रधानमन्त्रीको जेठ 17 गतेको अभिव्यक्ति, अर्थमन्त्रीको धम्कीपूर्ण संसदमा बोलेको भाषा, पूर्वाधार मन्त्रीको ठेकेदारको खुट्टा नै भाँच्ने धम्की, यी सबै कुराहरूले सरकार कता जाँदैछ सभामुख महोदय, सरकारको यात्रा कुन दिशामा हो, यो सरकारको यो सनकको आधारमा सरकार अगाडि बढ्यो भने निश्चित रूपमा पनि यो कुनै राम्रो ठाउँमा पुग्दैन, देश निर्माणको बाटोमा पुग्दै पुग्दैन, यो दुर्घटनाको बाटोमा जान्छ।
0: नेकपाका रमेश कुमार मल्लले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण दिन माग गर्दै हिजो अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बोलाएको विषयमा सरकारसँग जवाफ माग्नु भएको छ।
3: हिजोको मात्रै सन्दर्भ भन्दा प्रधानमन्त्री कार्यालय त्यो प्रधानमन्त्री देशको कार्यकारी प्रमुखको कार्यालय हो, त्यो कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ होइन सभामुख महोदय। म गम्भीरतापूर्वक ध्यान आकर्षण गर्न चाहन्छु, सरकारको संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती कोही मान्छेहरूमाथि थुनछेकका निम्ति र कारवाहीका निम्ति भनेर उहाँहरूले सत्ताको दुरुपयोग गरिराख्नु भएको यदि छ भने यो गम्भीर विषय हो, जो विषय बाहिर आएको छ यसलाई छानबिन गरियोस् र सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गरियोस्।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आफ्नो विवादित अभिव्यक्तिबारे संसदमा जवाफ दिनुभएको छ। मन्त्री सुनिल लम्सालले नागढुङ्गा मोगलिन सड़क आयोजनाको अनुगमनमा पुग्दा ठेकेदारले काम नगरी खुट्टा भाँचिदिनु भन्नुभएको थियो। त्यसपछि यो विषयमा संसददेखि सदनसम्मै आलोचना भएको थियो। आज संसद बैठकमा मन्त्रालयगत विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लम्सालले जवाफ दिनुभएको हो।
4: ठेकेदार सरकारको भन्ने कुरा गर्नुभयो, मैले इन्टेन्सन त्यो होइन, इन्टेन्सन काम गरोस् भन्ने हो, नितान्त काम गरोस् भन्ने हो, काम गरेनन् उहाँहरूले, काम गर्नु भएन हामीले रद्द गर्नु पऱ्यो नि टेन्डर, रद्द भयो भने त उहाँहरूको त 3-7 पुस्ते सकिन्छ, किनभने ब्याङ्क ग्यारेन्टी थुच्छ, ब्याङ्क ग्यारेन्टी फोर्स लोन हुन्छ, त्यो जसरी नै भुक्तानी गर्नुपर्छ, फेरि बाँकी कामको लागि असर उत्पल गर्छ, फेरि उनीहरूको भएको सम्पत्ति भनेको उहाँहरूले ब्याङ्क ग्यारेन्टी रिलेसनको अथवा बिजनेसको आधारमा नि लिएको हुनसक्छ, धितो नहुनसक्छ, त्यो केसमा ब्याङ्कलाई गाह्रो पर्छ। एउटा हाम्रोलाई काम गर्ने एउटा कम्पनी त कम भयो नि त, हामीलाई कसैलाई पनि त्यो एकचोटि जस्तो 5 करोडको प्रोजेक्ट कसैले गरिरहेछ भने उसको त्यो मिड क्लास कन्ट्र्याक्टर अथवा थोरै सानो कन्ट्र्याक्टरहरू हो उनीहरू चाहिँ, उहाँहरूले 5 करोडको प्रोजेक्ट रद्द भयो भने त सरकारले त असुल उपर गर्छन्, सबै जफत गर्छन् नि त, अब त्यो कारणले गर्दा उहाँहरूलाई फेरि उठ्न अजिलो होला भन्ने हुन्छ। त्यही भएर त्यो कुरा बुझेको भएर हामीले अब त्यो उहाँहरूलाई चाहिँ बढीभन्दा बढी दबाब दिएर भए पनि काम गराउन खोजेको, त्यति उद्देश्य त्यही हो। उद्देश्य भनेको चाहिँ कसैलाई गाली गर्न मनै छैन नि, काम गर्दै सुरु कुरो काम गरिदिनु भयो भने त हामी चुपचाप लगाएर बस्छौँ नि, खुसी हुन्छौँ।
0: यसअघि एमालेका सांसद ऐन महरले मन्त्री लम्सालको विवादित अभिव्यक्तिबारे संसदमा प्रश्न उठाउनु भएको थियो।
5: माननीय मन्त्रीज्यूले चाहिँ ठेकदारलाई खुट्टा भाँच्नु भन्ने आदेश दिनुभएको थियो, त्यो कानुन बमोजिम ठिकै थिएन, कुन दाहिने खुट्टा भाँच्नु पर्ने कि देब्रे खुट्टा भाँच्नु पर्ने, त्यो पनि अलिकति प्रश्न आएन। त्यो माननीय मन्त्रीको हैसियतबाट दिन मिल्ने खालको आदेश हो कि होइन मन्त्री भएर, यो बारेमा पनि अलिक प्रशस्त प्रश्न आएन।
0: पासपोर्ट छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउपालाई बयानका लागि बोलाएको छ। आयोगले दुई दिन अघि मंगलबार बुढा नीलकण्ठको देउवा निवासमा बयानका लागि म्याद तामेलेको सूचना टाँसेको हो। सूचना टाँसेको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र आयोगको टंगालको कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ। उपस्थित नभए कानून बमोजिम कार्यवाही अघि बढ़ने पनि सूचनामा भनिएको छ। राजधानी छपाई प्रकरणमा अख्तियारले हाले राजधानी विभागका महानिर्देशक तेथराज अर्यालसहित केही कर्मचारीलाई पक्राउ गरिसकेको छ। ठेकेदार कम्पनीका प्रतिनिधिलाई पनि बयानका लागि बोलाइएको छ। गत फागुन 13 गते उपचारका लागि देउबा दम्पत्ति सिंगापुर गएका थिए। हाल हङकङमा भएको बताइएको छ। सुस्त आर्थिक गतिविधि, घट्दो लगानी, रोजगारी सृजनाको चुनौती र राजस्व संकलनमा देखिएका दबावका बीच सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। यस्तो अवस्थामा प्रस्तुत बजेटले देशको अर्थतन्त्रलाई चलायमान बनाउन कत्तिको भूमिका खेल्न सक्छ भनेर हामीले अर्थविद डाक्टर गोविन्दराज पोखरेललाई सोधेका छौं।
6: यो बजेटले लगानी हुन नसकेको माहौल भनेर अब विषय यो निजी क्षेत्रलाई अलिकति प्रोत्साहन गर्न विभिन्न किसिमका करहरू अन्तशुल्कहरू हटाएको भनेर चाहिँ घोषणा गरेको छ र यसले चाहिँ निजी क्षेत्रको सहयोग गर्नका थुप्रै कानूनहरू खारेज गर्ने प्रक्रिया छोटो गर्ने कुराहरू घोषणा गरेको छ। यसले चाहिँ अलिकति निजी क्षेत्रलाई करका दरहरू घटेपछि आफ्नो उत्पादन लागत घटाउन अथवा प्रतिस्पर्धी बन्न चाहिँ सहयोग गर्न सक्छ। दोस्रो पाटो भनेको अलिकति आमदानी भएका मध्यम वर्गहरूले उहाँहरूको कमाईमा कर तिर्नु पर्थ्यो 39% घटाएर 29%, 10 लाखसम्मको सिलिङ राखेपछि यो मध्यम वर्ग अथवा पैसा कमाउने वर्ग जुन अलिअलि उच्च मध्यम वर्गले कमाउँछ नेपालमा, किनभने त्यही 3-4 लाख मात्रै छन् 10 लाखभन्दा बढी कमाउने, तिनीहरूलाई कर छुट दियो भने बचत रकमबाट खपत गर्लान् अथवा लगानी गर्लान् त बचत होला भन्ने सरकारले हेरेको छ। तर अर्कोतिर गएर सरकारले चाहिँ भुइँ मान्छेहरू जस्तै किसानहरूलाई साना अब 60% रोजगारी दिने, कृषिमा 2 करोडभन्दा बढी लगानी गर्नेलाई मात्रै अनुदान दिने, अरू किसानहरूलाई त्यसको सहयोग गर्ने सङ्घीय सरकारले नीति ल्याएन, किनभने त्यसले नल्याउनु भनेको तिनीहरूलाई त्यति राहत हुने जस्तो देखिएन। अलिकति भन्नुपर्दा यो सरकारले लगानी दर्ताहरूलाई अलिकति पैसा कमाउनेहरूलाई अलिकति प्रोत्साहन गरेको चाहिँ देखिन्छ। अर्कोतिर भुइँ मान्छेहरूलाई यो सरकारले त्यति सम्झेन, किनभने नेपालको स्वास्थ्य सेवा सरकारले दिने स्वास्थ्य सेवा अब त्यति गुणस्तरीय पहुँच हुने छैन अनि मान्छेहरू अब जबरजस्ती नै निजी स्वास्थ्य संस्थाहरूमा उपचारको लागि जानुपर्छ, बाध्यता भएर जानुपर्छ। अब त्यसमा गएर उहाँहरूले त्यहाँ कर तिर्नुपर्ने, अब तपाईँ घरमा अनौपचारिक उद्योगहरू अथवा साना कुखुरा पाल्नेदेखि साना घरेलु उद्योगहरू गरेर रोजगारी औपचारिक रूपमा अनौपचारिक रूपमा रोजगारी स्वरोजगार हुने मान्छेहरूले विद्युतीय ऊर्जा खपत गर्छन्, विद्युतीय ऊर्जा तपाईँले बढी खपत गरेर कर तिर्नुभयो त्यहाँ पनि तपाईँको उत्पादन लागत बढ्नु। अब आफ्नै 10 नङ्ग्रा च्याएर काम गर्ने भुइँ मान्छेहरूलाई पनि बजेटले राहत भन्दा आहत गरेको छ।
7: सरकारले त यो बजेट चाहिँ मध्यम वर्गीय लक्षित छ भनेर दावी नै गरेका छन् त।
6: हो, होइन, मध्यम वर्ग उहाँहरूको त्यही 10 लाख कमाउने, तर 10 लाखमा एउटा अहिलेको तलबको स्केलमा नेपालमा युनिभर्सिटीको प्राध्यापकले पनि वर्षमा 10 लाख कमाउँदैन, त्यो मध्यम वर्ग उहाँहरूले भनेको चाहिँ त्यही 3-4 लाख मात्रै जनसङ्ख्या।
0: भिजिट भिसाका नाममा खाडी मुलुक जान लागेका 27 महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएका छन्। हिजो राति फ्लाइ दुबईको फरक फरक उडान हुँदै ओमनको राजधानी मस्कोतर्फ जान लागेका 12 र 15 जनाको समूह गरी 27 जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। 22 देखि 29 वर्ष उमेरसम्मका ती महिला भिजिट भिसामा विदेश जान लागेको शंका भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूसँग ओमनको भिजा टिकट र होटल डकुमेन्ट देखिए पनि सोही पासपोर्टमा कुवेतको भिजा पनि भेटेपछि शंकाका आधारमा विमानस्थल अध्यागमनले निगरानी गरेको थियो। अध्यागमनले शंका गरेपछि प्रहरीले अनुसन्धान गरेको हो। त्यसक्रममा महिलाका निम्ति वैदेशिक रोजगारी प्रतिबन्धित मुलुक कुवेतको भिजा देखिँदा उनीहरू अवैध रूपमा त्यसतर्फ जान लागेको निष्कर्ष प्रहरीले निकालेको हो। उनीहरू फ्लाइ दुबईको उडानबाट ओमनको राजधानी मस्कट हुँदै त्यहाँबाट कुवेत जाने रूट तय भएको थियो। नियन्त्रणमा लिएका महिलालाई विदेश पठाउने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ। अब खबर फटाफट।
7: मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि बजेटमा 41 करोड 11 लाख विनियोजन, प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम।
8: यासा गुम्बा र हिमाली जडीबुटी प्रवर्धनमा सरकारी पहल, व्यवस्थित संकलन, सुरक्षा, बीमा, प्रशोधन केन्द्र स्थापना, मूल्यको सुनिश्चित र बजार पहुँच विस्तारमा सरकार केन्द्रित। कञ्चनपुरको खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढ्यो। महेन्द्रनगरमा एथलेटिक्स ट्र्याकदेखि क्रिकेट मैदानसम्म निर्माण।
0: हवस् त, खबर यति नै।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित, प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर दावी गर्दैनौ, तर हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौँ।
0: मनसुन भित्रिँदै गर्दा विपद व्यवस्थापनमा कस्तो छ सरकारको तयारी?
2: 56,000 घरधुरी प्रभावित हुने प्रारम्भिक आकलन हो यो, जोखिमको आकलन। त्यही आकलनलाई हिसाब गरेर रेडी अवस्थामा छौँ अहिले।
0: र अमेरिका र इरान बीचको समझदारीसँगै होर्मुज जलमार्गबाट पानी जहाजको आवत जावत सुरु। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन्द्र दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे यता होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन्। उक्त सम्झौता यता 11 इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने कम्तीमा 4 फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन्। ओमानको खाडीतर्फ गएको फ्रान्सको झण्डावाहक पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए। समझदारी पत्र अनुसार तेहरानले होर्मुज जलमार्ग खुला गरेको छ भने वासिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसङ्घको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सम्झौताको एकमात्र उपलब्धि युद्ध सुरु हुनु अघि खुला रहेको होर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेथले भने, यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौँ। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसुद पेजिस्क्यानले उक्त सम्झौतालाई ऐतिहासिक भनेका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी सञ्चार माध्यमले जनाएको छ। इजरायलले फौजी कारवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रुसका विदेश मन्त्रीले आफ्नो देशले युक्रेन विरुद्ध नियमित रूपमा भीषण आक्रमणहरू गर्ने बताएका छन्। सर्गेई लाभ्रोभले युक्रेनी फौजको लड्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रुसले गरेको आक्रमणको बदलामा मस्कोको तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपत्निया तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्रसङ्घले द्वन्द क्षेत्रहरूमा बालबालिका विरुद्ध भएका मानवाधिकार उल्लङ्घनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको 3 दशक यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाइ छ। र संयुक्त अरब एमिरेट्स सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। युएईले 15 वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री स्वर्णिम वाग्लेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाब दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
1: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै 4 आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दाबी गर्दैनौँ। तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौँ, हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौँ।
0: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए, तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ्ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने,
1: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने बेहोरा म स्पष्ट गर्न चाहन्छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सडक सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
4: अहिले हामीले 3 वर्षको सडक सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को, हामीले जिल्ला जोड्ने एक लेनको सडक धेरै दुर्घटना हुने सिङ्गल लेनको सडक भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सर्भेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिङ्गल लेन जिल्ला सदरमुकामसम्मको सडकलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
0: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्धबारे उनले भने,
5: अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौँ, एफडिआईको टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी सुरु गर्छौँ।
0: विनियोजन विधेयक बहुमतले पारित गर्नुअघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूलाई अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अब अर्को विषय, अल निन्यो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसुन थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मौसमविदहरूले यस वर्षको मनसुनमा नेपालमा औसतभन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसुन प्रवेश गर्ने ठानिएको छ। सम्भावित जोखिमको आकलन र तयारीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा आज प्राधिकरणको बैठक बसेको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालालाई टेलिफोन सम्पर्क गरी सुरुमा यसपटकको सम्भावित जोखिमलाई कसरी मूल्याङ्कन गरिएको छ भनेर सोधेका छौँ।
2: अहिले हाम्रो प्रारम्भिक आकलन चाहिँ के छ भने 56,000 घरधुरी प्रभावित हुने र 2,25,000 व्यक्ति चाहिँ प्रभावित हुने भन्ने अहिलेको हाम्रो प्रारम्भिक आकलन हो, यो जोखिमको आकलन। र हामी त्यही आकलनलाई हिसाब गरेर हामी विभिन्न मन्त्रालयहरूले विभिन्न विभागहरूले कसले कसले के गर्ने भनेर सबैले आफ्नो आफ्नो कार्ययोजना बनाएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सडक अवरुद्ध हुनसक्छ, नदीहरू चाहिँ त्यो तटबन्धहरू कतिपय ठाउँमा फुट्न सक्छ होइन, कतिपय ठाउँमा खोलाको सतह बढेर बाढी आउन सक्छ, यस्ता कुराहरू छ नि, ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सडक कहाँ कहाँ अवरुद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर अनि जस्तै डोजरहरू पनि अग्रिम रूपमा नै लगाएर राख्ने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
0: अब यसपटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ सुरुमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमका आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
2: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बिचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम भयो नि यहाँनिर। अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
0: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको मनसुनका क्रममा हुने तयारी भन्दा यसपटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन् त्यसो भए?
2: पहिलाको जुन मनसुनको अवधि हुन्छ त्यो अवधिमा मानिसको मृत्यु हुने र धन र जनको क्षति हुने सङ्ख्या र गत वर्षकै हेरियो भने त सट्टै घटेको छ। त्यही हामीले के भने पहिलेको भन्दा अहिलेको चाहिँ सङ्ख्या घटाउने हो क्या, जस्तै विपदको घटना घटाउने हो, विपदबाट हुने धनजनको क्षति घटाउने हो र मानवीय मृत्यु हुन नदिने हो। यसको लागि हामीले चाहिँ जस्तै पनि अब कहीँ पहिरो गएको रहेछ भने हामीले तुरुन्तै त्यो पहिरोलाई त्यो दिन पहिरो गएको बेलामा यातायात हामीले अवरुद्ध गर्नुपर्ने हुन्छ, मान्छेलाई त्यहाँ जान दिनु भएन। स्कुल कलेजहरूको कुरा आउँछ, त्यहाँ एकदमै गर्मी भयो भने दुई चार दिन छुट्टी दिने पनि गर्नुपर्ने हुनसक्छ कि भन्दा हाम्रो तयारी चाहिँ अलिक फरक खालको हुने भयो र हामीले यसपालि अलिक बढी अलर्ट भएर बस्नुपर्ने अवस्था रह्यो। तर कम्पेरेटिभली यो अहिलेको विपद चाहिँ अलिकति अनुमान योग्य छ। भनेको के भने यो बेलामा पानी पर्छ यो बेलामा भनेर हामीलाई थाहा छ नि, हामी त्यही अनुसार तयारी गरेका छौँ। तर पनि अब नदीको बहाव बढ्छ भन्नेसम्म थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ। चुनौती हुन्छ नै, त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
0: र अब अन्त्यमा चाहिँ यो अघिल्ला वर्षहरूमा कतिपय सुरक्षा निकाय बीचको समन्वय, त्यस्तै स्थानीय प्रदेश र सङ्घ बीचको सहकार्य र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए। त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभव लाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
2: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेछौँ, हामीले भनिरहेछौँ। अनि गोदाम घरहरू अहिले फेरि यो कतिपय गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ। हामीले सामग्री कहीँ पठाउनु पर्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौँ। अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो एलिओसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ र पहिलो सम्बोधन उहाँहरूले नै गर्ने भनेको छ। भन्दा हामीले अहिले एकदम सिरिज अफ दिनमा चारवटा पाँचवटा भन्न हरेक पालिका छानेर जुन मिटिङ गरेर त्यहाँको सबै मान्छेहरूलाई एक ठाउँमा राखेर नगरपालिकाका प्रमुखज्यू उपप्रमुखज्यू गाउँपालिकाका अध्यक्षज्यू उपाध्यक्षज्यू सबैलाई लगेर हामीले राखेर ल है हामी यसरी जाने हो है र हाम्रो फोन नम्बरहरू यो यो छ, कन्ट्याक्ट नम्बर यो यो छ, जुनसुकै बेला पनि हामीलाई कन्ट्याक्ट गर्नु भनेर हामीले भनिरहेर मनसुन आउनुभन्दा अगाडिको दुई हप्ता चाहिँ पुरै यो समन्वयमै खर्च गरेको छ क्या। हामीले टाइमहरू त्यसमा दिइरहेछौँ नि, त्यही समन्वय अलिक पहिला अलिक कम भयो कि भनेर यसलाई चाहिँ अलिक बढी चाहिँ हामीले समन्वय नै गरियो भने राम्रो हुन्छ है। कमान्ड सेन्टर र सिचुएसन रुमहरू बनाएर काम गर्नुपर्छ भनेर भनिरहेको छौँ हामीले।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि होर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय पानी जहाजहरूको आवत जावत सुरु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजिस्कियानले हस्ताक्षर गरेको उक्त 14 बुँदे सम्झौतामा आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालले पनि उक्त समझदारीको स्वागत गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: समझदारी पत्र नाम दिएको 14 बुँदे दस्तावेजमा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने शर्त छ। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले उक्त समझदारी पत्रका शर्तहरू इरानले पालना नगरे अमेरिकाले अझै कठोर प्रतिबन्धहरू लगाउने बताए। इरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले लडाई पुनः सुरु गर्ने उनले चेतावनी दिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, हामीले यो साँच्चीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौ। उनले सम्झौताको पाठ हेर्दाखेरि इरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोर्याएको छ जुन तेहरानले वर्षौंदेखि भन्दै आएको हो। इरानले आफू विरुद्धका प्रतिबन्धहरू फुकुवा गर्न र रोगका सम्पत्ति फिर्ता लिन परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छुटहरू दिनुपर्ने देखिन्छ। तर सम्झौताको खाकाले तेहरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र $300 अर्ब पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोएन भन्छन्, अहिले हामी यस्तो बिन्दुमा पुगेका छौँ जहाँ इरान र अमेरिकाको सत्ताले मध्यस्थकर्ता मार्फत एक अर्का समान भएको हिसाबमा वार्ता गरेर यो सम्झौता गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी महाधिवेशनका लागि करिब 4 करोड़ खर्च हुने अनुमान गरेको छ। आज पार्टीको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका महामन्त्री कपिन्द्र बोडाकोटी,
1: खर्च चाहिँ करिब 4 करोड़ जति हुने अनुमान छ। हाम्रो महाधिवेशनको खर्च करिब 4 करोड़ जति हुने अनुमान छ। त्यो मध्ये प्रतिनिधिहरू हामीले पनि चाहिँ सबैले रजिस्ट्रेसन शुल्कहरू तिर्छौँ र बाँकी रकमहरू हामी पार्टीकै सदस्यहरू शुभचिन्तकहरूबाट सहयोगहरू चाहिँ आउँछ र त्यसबाट कति कुराहरू त हामीलाई चाहिँ सम्बन्धित प्रोभाइडर्स, त्यो चाहिँ सर्भिस प्रोभाइडर अथवा चाहिँ गुड्स प्रोभाइडरहरूले पनि हामीलाई चाहिँ छुट दिएर गर्ने भन्ने जस्तो त्यसमा पनि छलफलहरू भइरहेछ, अलिअलि प्रस्तावहरू आइरहेको छ, त्यसमा पनि गर्छौँ। जस्तै क्याटरिङमा हाम्रो ठुलो खर्च हुन्थ्यो, क्याटरिङवालाले नै चाहिँ हाम्रो नाफा चाहिँ हामी लिँदैनौँ, हामी चाहिँ नाफा कटाएर मात्रै तपाईँहरूलाई चाहिँ चार्ज गर्छौँ भन्ने यस्तो खाले प्रस्तावहरू आएको छ। यो सबै प्रस्तावहरू हेर्दाखेरि र सबै साथीभाइहरूको उत्साह हेर्दाखेरि यो महाधिवेशनको खर्च हामीले जुटाउन सक्छौँ भन्ने लाग्छ।
0: परराष्ट्र मन्त्री शिशिर खनालले सुस्तामा भारतीय सुरक्षा बल प्रवेश गरेको विषयमा जवाफ दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सीमाका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनाल,
2: सुस्तासँग सम्बन्धित प्रश्न पनि यहाँले उठाउनु भएको छ। नेपाल र भारतबीच विभिन्न क्षेत्रमा र विभिन्न खाले संयन्त्रहरू मैले व्याख्या पनि गरेँ भई क्रियाशील छन्। सीमा क्षेत्र आसपासमा गरिने कुनै पनि काम दुवै पक्षको आपसी समन्वयमा हुने गरेको छ। हालै सुस्ता क्षेत्रमा 132 मिटर तटबन्धन बाँध निर्माण सम्बन्धमा दुवै देशतर्फका सम्बन्धित अधिकारीहरूबीच समन्वय पश्चात मात्र उक्त कार्य अगाडि बढाउने तय भएको छ। यस विषयमा दुवै मुलुकका सम्बन्धित निकायहरू एक आपसमा निरन्तर सम्पर्कमा रही आवश्यक कार्य गरिरहेको ब्यौरा म जानकारी गराउन चाहन्छु।
0: काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 25,88,53,55,000 बराबरको बजेट ल्याएको छ। महानगर नगरसभाको 19 अधिवेशनमा कार्यवाहक मेयर सुनिता डङ्गोलले बजेट प्रस्तुत गर्नुभएको हो। महानगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सिंचित कोषमा 25,13,30,00,000 र 75 करोड़ रूपियाँ अन्य बाह्य व्ययभार हुने उहाँले जानकारी दिनुभएको छ। आउँदो आर्थिक वर्षमा सिंचित कोषमा 25,13,30,00,000 जम्मा हुने अनुमान गरिएको छ। यसमध्ये महानगरको आन्तरिक आय र बैंक मौज्दात 20,18,63,00,000 स्रोत व्यवस्थापन हुने अनुमान छ। सरकार तथा प्रदेश सरकारबाट सशर्त समानीकरण तथा राजस्व बाँडफाँड मार्फत 4,93,67,00,000 प्राप्त हुने अपेक्षा गरिएको छ। जनसहभागिताबाट 1 करोड़ प्राप्त हुने अनुमान छ। महानगरले आर्थिक विकास क्षेत्रमा कुल बजेटको 2.1% अर्थात 54,18,20,000, सामाजिक विकास क्षेत्रमा 9.6% अर्थात 2,42,27,00,000, पूर्वाधार विकास क्षेत्रमा 61% अर्थात 15,31,67,00,000, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा 8.5% अर्थात 2,13,47,00,000 तथा कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा 18.8% अर्थात 4,71,69,00,000 विनियोजन गरेको छ। महानगरले फोहोर मैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणाली सुधार, सुशासन प्रवर्धन, शहरी स्वास्थ्य प्रवर्धन, केन्द्रको क्षमता अभिवृद्धि तथा एकवटा एक नमूना उद्यमशीलता कार्यक्रम मार्फत रोजगारी र आय वृद्धि गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। युवा लक्षित स्वरोजगार तथा रोजगार कार्यक्रम सञ्चालनका लागि 10 करोड़, महानगर पोषण भत्ता कार्यक्रमका लागि 16 करोड़, सामूहिक आवास निर्माणको बहुवर्षीय योजना अन्तर्गत पहिलो वर्षका लागि 5 करोड़ विनियोजन गरिएको छ भने सुकुम्बासी समस्या समाधानका लागि विशेष कार्यक्रम सञ्चालन गर्न वित्तीय प्रबन्ध गरेको डङ्गोलले बताउनु भएको छ। महानगर अस्पताल निर्माणको बहुवर्षीय योजना अन्तर्गत पहिलो वर्षका लागि 4 करोड़ छुट्याइएको छ। ज्येष्ठ नागरिकका लागि निमोनिया खोप कार्यक्रम सञ्चालन गर्न 1 करोड़ विनियोजन गरिएको छ। महानगरले आउँदा आर्थिक वर्षमा वातावरण व्यवस्थापनका लागि 1,22,00,000,000, शिक्षा क्षेत्रमा 1,71,00,000,000, सम्पदा संरक्षणका लागि 2,53,00,000,000, सामाजिक विकासमा 49 करोड़, पूर्वाधार विकासमा 5,41,00,000,000, हरियाली प्रबन्धनमा 43 करोड़, सूचना प्रविधिमा 41 करोड़, स्वास्थ्य सेवामा 70 करोड़ र विपद व्यवस्थापनमा 36 करोड़ विनियोजन गरेको छ। स्रोत नखुलेको 32,00,000 नगद बोकेर भारतबाट नेपाल आइरहेका 2 जना प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ। सर्लाहीको मलङ्गवा नगरपालिका 10 सिम पुल नजिकैबाट 2 जना पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्लाही रामनगर गाउँपालिका 3 का 28 वर्षीय डुगु कुमार यादव र 24 वर्षीय रुवेश कुमार यादव पक्राउ परेका हुन्। उनीहरू भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। प्रहरीले शंका लागेपछि उनीहरूलाई चेक जाँच गर्ने क्रममा 16 रकम फेला पारेको जनाएको छ। उनीहरूका साथबाट 1,000 का 2,500 थान, 500 का 1,300 थान र 100 का 500 थान फेला भएको प्रहरीले जनाएको छ। नेक्स्ट खबर यति नै।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको टोलीसँग खनालले निर्यात अवरोधमा सरकार गम्भीर रहेको बताउनु भएको छ। महासङ्घको टोलीले नेपालमा उत्पादन भएको चिया भारत निर्यातमा देखिएको अवरोधलाई कूटनीतिक माध्यमबाट समाधान गर्नका लागि पहल गरिदिन अनुरोध गरेको थियो। परराष्ट्र मन्त्री खनालले चिया लगायत अन्य वस्तुको निर्यातमा आउने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि भारतीय पक्षसँग कुरा भइरहेको जानकारी दिनुभयो। महासङ्घका अध्यक्ष श्रेष्ठले वार्षिक 12 अर्बदेखि 14 अर्ब बराबरको कारोबार हुने चिया क्षेत्र सङ्कटमा परेको बताउनु भएको थियो। नेपालमा यस वर्ष प्री मनसुन अवधिमा विगत 45 वर्ष यताकै धेरै वर्षा रेकर्ड भएको छ।
4: जल तथा मौसम विज्ञान विभागका अनुसार सो अवधिमा देशभर औसत 339.77 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत 226.3 मिलिमिटरको 145.5% हो। विभागका मौसमविद संजीव अधिकारीले प्री मनसुन समयमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्याधिक गर्मीका कारण प्री मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिनुभएको छ। विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2026 भएको 339.77 मिलिमिटर वर्षा प्री मनसुन अवधिको सबैभन्दा बढ़ी वर्षा हो। यसअघि सन् 1990 331.40 मिलिमिटर वर्षा भएर उच्च रेकर्ड कायम भएको थियो। तथ्याङ्क अनुसार सन् 2000 323.19 मिलिमिटर, सन् 2021 317 मिलिमिटर र सन् 2020 315 मिलिमिटर वर्षा भएको थियो। यस वर्षको वर्षाले ती सबै रेकर्डलाई उछिनेको विभागले जनाएको छ। यो अवधिमा देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिना तथा भारी वर्षाका घटना समेत बढ़ेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी महाधिवेशनका लागि 4 करोड़ खर्च हुने अनुमान गरेको छ। पार्टीको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी
5: चाहिँ सबैले रजिस्ट्रेसन शुल्कहरू तिर्छौँ र बाँकी रकमहरू हामी पार्टीकै सदस्यहरू शुभचिन्तकहरूबाट सहयोगहरू चाहिँ आउँछ र त्यसबाट कति कुराहरू त हामीलाई चाहिँ सम्बन्धित प्रोभाइडर्स त्यो चाहिँ सर्भिस प्रोभाइडर अथवा चाहिँ गुड्स प्रोभाइडरहरूले पनि हामीलाई चाहिँ छुट दिएर गर्ने भन्ने जस्तो त्यसमा पनि छलफलहरू भइरहेछ, अलिअलि प्रस्तावहरू आइरहेका छ।
3: रासोपाले यही असार 7 गतेदेखि चितवनमा पहिलो महाधिवेशन गर्दैछ। दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मको झल्को मेटाउने गरी बागलुङमा निर्माण गरिएको शालिग्राम संग्रहालय पर्यटकको रोजाइमा परेको छ। संगम खर्तीमा गरेको रिपोर्ट।
6: बागलुङ नगरपालिका वडा नम्बर 4 कुण्डुलेमा सुरुङ खनेर निर्माण गरेको शालिग्राम संग्रहालय बागलुङ आउने पर्यटकको मुख्य रोजाई बन्न थालेको छ। कुण्डुले स्थित रङ्ग वेङ्कटेश्वर मन्दिर परिसरमा झन्डै 100 मिटर भित्र भित्तामा सुरुङ निर्माण गरेर त्रिशुल आकारको संग्रहालय निर्माण गरेको छ। श्रीधराचार्य शालिग्राम संग्रहालय नामकरण गरेर निर्माण गरेको संग्रहालयमा पछिल्लो समय आउनेहरू खुसी हुने गरेका छन्। नवलपुर कावासोतीबाट आउनुभएकी गङ्गा सापकोटाले संग्रहालय राम्रो लागेको बताउनु भयो।
7: अत्यन्तै राम्रो रहेछ, सुन्दर रहेछ, पर्यटकीय स्थल जस्तै रहेछ। अब हामी पहिलोचोटि आएको एकदम घुमिरहनु मन लाग्यो। धेरै ठाउँको त नक्सा जस्तो पनि रहेछ अनि ऊहरू के अरे शालिग्रामहरू रहेछन्, एकदम हेर्न लायक ठाउँ रहेछ के, एकदम आनन्द सुन्दर।
6: संग्रहालयमा 1.25 लाख बढी शालिग्राम शिला संग्रहित गरेको छ। पञ्चशिला समेत भनिने शालिग्राम हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुको अवतारको रूपमा पूज्ने गर्छन्। नेपालको कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम शिला पछिल्लो समय डोजर प्रयोग गरेर कालीगण्डकीबाट घिट्टी बालुवा निकाल्दा नासिन थालेपछि संग्रहालय निर्माण गरेर राखिएको छ। मुक्तिनाथ जाने दक्षिण भारतीय पर्यटकहरू थाहा पाएसम्म शालिग्राम संग्रहालय आउने गरेको बानवा 4 का वडा सदस्य अर्जुन सापकोटा बताउनुहुन्छ।
8: सबैभन्दा धेरै पर्यटक चाहिँ अहिलेको रेसियोमा चाहिँ आन्तरिक पर्यटक नै हो, विभिन्न जिल्लाबाट जस्तो त्यसमध्ये पनि जिल्ला बढी आउने चाहिँ तपाईँको नवलप्रासीबाट बढी आइरहेको अहिले जिल्लागत रूपमा हेर्दाखेरि। बाँकी चाहिँ धेरै आउने भनेको इन्डियन पर्यटक आउने हुन्, त्यसमा चाहिँ साउथ इन्डियाबाटै भनौँ परायो। मुक्तिनाथ जाने दर्शन गर्न आउने मान्छे
6: बागलुङ आउने अधिकांश धार्मिक पर्यटक हुने र उनीहरूको मुख्य रोजाई पञ्चकोट शालिग्राम संग्रहालयमा पुग्नु हुने गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काको भनाइ छ।
9: शालिग्राम संग्रहालयमा धेरै यसो इन्डियनहरू त प्रायः नछुटाइकन गएको जस्तो देखिन्छ बागलुङमा आउने इन्डियनहरू चाहिँ। त्यसबाहेक बागलुङ जिल्लाबाट भन्दा बाहिरबाट आउने जति पनि पर्यटकहरू छन् ती धेरै यसो चाहिँ यो पञ्चकोट र शालिग्राम संग्रहालय चाहिँ गइराखेकै देखिन्छ।
3: रूपन्देहीबाट 7 चिनियाँ नागरिक पक्राउ परेका छन्। अभौतिक मुद्रा सम्बन्धी अनुसन्धानका लागि बुटवल उपमहानगरपालिकाबाट उनीहरू पक्राउ परेका हुन्। र विश्वकप फुटबलमा अहिले चेक गणतन्त्र र दक्षिण अफ्रिका भेटिरहेका छन्। पहिलो हाफसम्म चेकले दक्षिण अफ्रिका विरुद्ध 1-0 अग्रता लिएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्व अर्थमन्त्री डाक्टर रामेश्वर खनालले बढी भारू बोकेको नेहुमा भारतीय पर्यटकलाई कारवाहीमा नलैजान सुझाव दिनुभएको छ। पर्यटकलाई कारवाही गर्नुको साटो पर्यटन र अर्थ मन्त्रालयले कार्यविधि सुधार्न मन्त्री खनालले सुझाव दिनुभएको छ। समूहमा आएका भारतीय तीर्थालीको टोली नायिकाले सबैको लागि आवश्यक नगद जिम्मा लिएर राखेकोमा सीमाभित्रको बढी रकम राखेको भनेर कारवाहीमा जानु उपयुक्त नहुने उहाँको राय छ। नेपाल राष्ट्र बैङ्कले भारत हुँदै नेपाल आउने पर्यटकलाई अधिकतम 25,000 भारू मात्र बोकेर आउने सीमा तोकिदिएको छ। नेपाल प्रवेश गर्ने एक भारतीय नागरिकले एकपटकमा 25,000 भारूभन्दा बढी बोकेमा त्यस्तो पैसालाई अवैध मानिन्छ। सोही नियमका आधारमा भारतबाट आएका 97 सदस्यीय पर्यटक समूहका नेतालाई प्रहरीले 8,00,000 भारूसहित नियन्त्रणमा लिएको थियो। पर्यटन व्यवसायका अनुसार अयोध्याबाट नेपाल आएको समूह नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्य विशेष गरी मुक्तिनाथ र पशुपतिनाथको भ्रमण गर्न आएका थिए। सुस्त आर्थिक गतिविधि, घट्दो लगानी, रोजगारी सृजनाको चुनौती र राजस्व सङ्कलनमा देखिएका दबाबबीच सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। यस्तो अवस्थामा प्रस्तुत बजेटले देशको अर्थतन्त्रलाई चलायमान बनाउन कतिको भूमिका खेल्न सक्छ भनेर हामीले अर्थविद डाक्टर गोविन्दराज पोखरेललाई सोधेका छौँ।
4: यो बजेटले लगानी हुन नसकेको माहौल भनेर अब विषय यो निजी क्षेत्रलाई अलिकति प्रोत्साहन गर्न विभिन्न किसिमका करहरू अन्त शुल्कहरू हटाएको भनेर चाहिँ घोषणा गरेको छ र यसले चाहिँ निजी क्षेत्रको सहयोग गर्नका थुप्रै कानुनहरू खारेज गर्ने प्रक्रिया छोटो गर्ने कुराहरू घोषणा गरेको छ। यसले चाहिँ अलिकति निजी क्षेत्रलाई करका दरहरू घटेपछि आफ्नो उत्पादन लागत घटाउन अथवा प्रतिस्पर्धी बन्न चाहिँ सहयोग गर्न सक्छ। दोस्रो पाटो भनेको अलिकति आमदानी भएका मध्यम वर्गहरूले उहाँहरूको कमाईमा कर तिर्नु पर्थ्यो 39% घटाएर 29%, 10,00,000 सिलिङ राखेपछि यो मध्यम वर्ग अथवा पैसा कमाउने वर्ग जुन अलि उच्च मध्यम वर्गले कमाउँछ नेपालमा, किनभने त्यही 3-4 लाख मात्रै छन् 10,00,000 बढी कमाउने, तिनीहरूलाई कर छुट दियो भने बचत रकमबाट खपत गर्लान् अथवा लगानी गर्लान् र बचत होला भन्ने सरकारले हेरेको छ। तर अर्कोतिर गएर सरकारले चाहिँ भुइँ मान्छेहरू जस्तै किसानहरूलाई साना अब 60% रोजगारी दिने, कृषिमा 2 करोडभन्दा बढी लगानी गर्नेलाई मात्रै अनुदान दिने, अरू किसानहरूलाई त्यसको सहयोग गर्ने सङ्घीय सरकारले नीति ल्याएन, किनभने त्यसले नल्याउनु भनेको तिनीहरूलाई त्यति राहत हुने जस्तो देखिएन। अलिकति भन्नुपर्दा यो सरकारले लगानी दर्ताहरूलाई अलिकति पैसा कमाउनेहरूलाई अलिकति प्रोत्साहन गरेको चाहिँ देखिन्छ। अर्कोतिर भुइँ मान्छेहरूलाई यो सरकारले त्यति सम्झेन, किनभने नेपालको स्वास्थ्य सेवा सरकारले दिने स्वास्थ्य सेवा अब त्यति गुणस्तरीय पहुँच हुने छैन अनि मान्छेहरू अब जबरजस्ती नै निजी स्वास्थ्य संस्थाहरूमा उपचारको लागि जानुपर्छ, बाध्यता भएर जानुपर्छ।
3: जङ्गली हात्तीबाट सर्वसाधारणको सुरक्षाका लागि झापामा स्पेसल टास्क फोर्स परिचालन गरिने भएको छ।
5: प्रधानमन्त्री कार्यालयको निर्देशनमा स्पेसल टास्क फोर्स गठनको प्रक्रिया अघि बढेको हो। गएको हप्ता मेचीनगर नगरपालिका 4 की 62 वर्षीय पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा परि ज्यान गएपछि स्थानीयवासीले जीवधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राखेका थिए। स्पेसल टास्क फोर्समा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारीले गर्ने कार्ययोजना रहेको झापा एकबाट निर्वाचित सांसद निशा डाङ्गीले जानकारी दिनुभएको छ। फोर्सलाई हात्तीको प्रवेश गौडा मानिएको मेचीनगरको सीमावर्ती बाउनडाङ्गी क्षेत्रमा खटाइने जनाइएको छ। अन्तर्राष्ट्रिय सीमा पार गरेर भारतको आसाम र पश्चिम बंगालबाट 30 देखि 100 वटासम्म जंगली हात्तीको बथान एकै पटकमा नेपाल प्रवेश गर्दै आएको छ। वन्यजन्तु आरक्षित क्षेत्र नभएकाले हात्तीको नियन्त्रणका लागि सिधै सुरक्षाकर्मी परिचालन गर्ने प्रक्रिया अप्ठ्यारो भएको हो।
3: पूर्व सभामुख एवं नेकपाका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट विदा लिनुभएको छ। महराले प्रेस वक्तव्य जारी गरी सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गर्नुभएको हो। विश्वकप फुटबलमा अहिले भएको चेक गणतन्त्र र दक्षिण अफ्रिका बीचको खेल बराबरीमा टुङ्गिएको छ। यो खेल 1-1 बराबरीमा सकिएको हो। पहिलो हाफमा चेकले दक्षिण अफ्रिका विरुद्ध 1-0 अग्रता लिएको थियो। चेकका लागि मिडाल सोडिरेकले खेलको 6 मिनटमा गोल हान्नु भएको थियो। तर दक्षिण अफ्रिकाका तोबन्नो मोकोयेम्बाले 83 मिनटमा गोल हानेर खेललाई बराबरीमा टुङ्ग्याउनु भएको हो। राति 1:15 स्विजरल्यान्ड र बोस्निया हर्जेगोभिना नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले 2 अर्ब रुपियाँ बराबर अनुदान दिने भएको छ। कोरियाले अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कृषि वन तथा वातावरण मन्त्रालयबीच जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको छ। सन् 2026 2031 सञ्चालन हुने 6 वर्षीय परियोजनाका लागि कोरियाले 1 अर्ब 81 करोड रुपियाँ रकम उपलब्ध गराउनेछ। यस आयोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालित अन्तर्राष्ट्रिय सहयोगको सबभन्दा ठूलो परियोजना हुनुको साथै नेपालमा कोइकाको हालसम्मकै ठूलो द्विपक्षीय परियोजना हो। यो परियोजना लुम्बिनी प्रदेशका 4 जिल्ला बाँके, पर्तिया, दाङ, कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिनेछ। परियोजनामा नेपाल कृषि अनुसन्धान परिषद नार्क र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थान इरीको प्राविधिक सहयोग रहनेछ। परराष्ट्र मन्त्री शिशिर खनालले सुस्तामा भारतीय सुरक्षा बल प्रवेश गरेको विषयमा जवाब दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा सीमाका विषयमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री खनाल
4: सुस्तासँग सम्बन्धित प्रश्न पनि यहाँले उठाउनु भएको छ। नेपाल र भारतबीच विभिन्न क्षेत्रमा र विभिन्न खाले संयन्त्रहरू मैले व्याख्या पनि गरेँ भई क्रियाशील छन्। सीमा क्षेत्र आसपासमा गरिने कुनै पनि काम दुवै पक्षको आपसी समन्वयमा हुने गरेको छ। हालै सुस्ता क्षेत्रमा 132 मिटर तटबन्धन बाँध निर्माण सम्बन्धमा दुवै देशतर्फका सम्बन्धित अधिकारीहरूबीच समन्वय पश्चात मात्र उक्त कार्य अगाडि बढाउने तय भएको छ। यस विषयमा दुवै मुलुकका सम्बन्धित निकायहरू एक आपसमा निरन्तर सम्पर्कमा रही आवश्यक कार्य गरिरहेको ब्यौरा म जानकारी गराउन चाहन्छु।
3: रूपन्देहीबाट 7 जना चिनिया नागरिक पक्राउ परेका छन्। अभौतिक मुद्रा सम्बन्धी अनुसन्धानका लागि बुटवल उपमहानगरपालिका 12 उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूले विनान्स, ओकेएस, इन्टोगन, प्याटम, भीम एप्स, मोबिक्विक, फोन एप मार्फत कारोबार गरेको प्रहरीको दाबी छ। उनीहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल थान 11 र ल्यापटप थान 2 बरामद गरिएको डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिनुभएको छ। विगतमा भुक्तानी लगायतको समस्या चलिरहेको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने सरकारले काम सुरु गरेको छ। यसको पहिलो चरणमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारीसहित प्रदेश तथा स्थानीय तहका स्वास्थ्यकर्मी र अधिकारीसँग बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने आवश्यक वर्गको पहुँचमा पुर्याउने उपायबारे छलफल गरेको छ। छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सरकारले बिमा कार्यक्रमको पुनः संरचना र यसलाई आर्थिक भारको विषय बन्न नदिनका लागि गृह कार्य गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री मन्त्री परिषद कार्यालयकी स्वकीय उपसचिव प्रकृति ढकालले स्वास्थ्य बिमा क्षेत्रमा हालसम्म भएका प्रगति तथा विभिन्न अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रम विभिन्न संरचनागत र प्रतिगत समस्याका कारण समस्याग्रस्त बने पनि सचार अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो। बिमा कार्यक्रम वार्षिक 6 अर्ब 75 करोड घाटामा छ। नयाँ सरकार गठन भएपछि बिमा बापतको रकम तत्काल उपलब्ध गराउँदै आए पनि वार्षिक 6 अर्ब 57 करोड घाटामै छ। अस्पतालको बाँकी बिमा रकम भुक्तानी गर्न 16 अर्ब आवश्यक रहेको जानकारी पनि उहाँले दिनुभयो। अब खबर फटाफट।
5: मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि बजेटमा 41 करोड 11 लाख विनियोजन, प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम। यासा गुम्बा र हिमाली जडीबुटी प्रवर्धनमा सरकारी पहल, व्यवस्थित संकलन, सुरक्षा, बीमा, प्रशोधन केन्द्र स्थापना, मूल्यको सुनिश्चित र बजार पहुँच विस्तारमा सरकार केन्द्रित। कञ्चनपुरको खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढ्यो। महेन्द्रनगरमा एथलेटिक्स ट्र्याकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै गर्मी छल्न धनकुटाको भेडेटार पुगे स्थानीय पर्यटक। पर्यटकको रोजाइमा अर्ग्यानिक तरकारी, पर्यटनसँगै स्थानीय कृषि बजार फस्टाउँदै किसानको आमदानी पनि बढ्यो। रौतहटको सवारी व्यवस्थापनमा सुधार भएपछि गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सड़क दुर्घटना सहित जनधनको क्षतिमा कमी। नेपालको आर्थिक सामाजिक विकासका निम्ति जर्मनीले 3 करोड 76 लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने।
3: विश्वकप फुटबलमा अहिले स्विजरल्याण्ड र बोस्निया हर्जगोभिना बीचको खेल चलिरहेको छ। अहिले 5 मिनटको खेल हुँदासम्म कुनै तर्फबाट गोल भएको छैन। यसअघि केही बेर अघि सम्पन्न अर्को खेलमा चेक गणतन्त्र र दक्षिण अफ्रिकाले 1-1 गोलको बराबरी खेलेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको टोलीसँग खनालले निर्यात अवरोधमा सरकार गम्भीर रहेको बताउनु भएको छ। महासंघको टोलीले नेपालमा उत्पादन भएको चिया भारत निर्यातमा देखिएको अवरोधलाई कूटनीतिक माध्यमबाट समाधान गर्नका लागि पहल गरिदिन अनुरोध गरेको थियो। परराष्ट्र मन्त्री खनालले चिया लगायत अन्य वस्तुको निर्यातमा आउने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि भारतीय पक्षसँग कुराकानी भइरहेको जानकारी दिनुभयो। महासंघका अध्यक्ष श्रेष्ठले वार्षिक 12 अर्बदेखि 14 अर्ब बराबरको कारोबार हुने चिया क्षेत्र संकटमा परेको बताउनु भएको थियो। काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष 82/84 लागि 25.88 करोड 30 लाख बराबरको बजेट ल्याएको छ।
4: महानगर नगर सभाको 19 औं अधिवेशनमा कार्यवाहक मेयर सुनिता डङ्गोलले बजेट प्रस्तुत गर्नुभएको हो। महानगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सिंचित कोषमा 25.13 करोड 30 लाख र 75 करोड रूपियाँ अन्य बाह्य व्ययभार हुने उहाँले जानकारी दिनुभएको छ। आउँदो आर्थिक वर्षमा सिंचित कोषमा 25.13 करोड 30 लाख जम्मा हुने अनुमान गरिएको छ। यसमध्ये महानगरको आन्तरिक आय र बैंक मौज्दात 20.18 करोड 63 लाख स्रोत व्यवस्थापन हुने अनुमान छ। सरकार तथा प्रदेश सरकारबाट सशर्त समानीकरण तथा राजस्व बाँडफाँड मार्फत 4.93 करोड 67 लाख प्राप्त हुने अपेक्षा गरिएको छ। जनसहभागिताबाट 1 करोड प्राप्त हुने अनुमान छ। महानगरले आर्थिक विकास क्षेत्रमा कुल बजेटको 2.1% अर्थात 54.18 लाख 20 हजार, सामाजिक विकास क्षेत्रमा 9.6% अर्थात 2.42 करोड 27 लाख, पूर्वाधार विकास क्षेत्रमा 61% अर्थात 15.31 करोड 67 लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा 8.5% अर्थात 2.13 करोड 47 लाख तथा कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा 18.8% अर्थात 4.71 करोड 69 लाख नियोजन गरेको छ। महानगरले फोहोर मैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणाली सुधार, सुशासन प्रबन्धन, शहरी स्वास्थ्य प्रवर्धन, केन्द्रको क्षमता अभिवृद्धि तथा एकवटा एक नमूना उद्यमशीलता कार्यक्रम मार्फत रोजगारी र आय वृद्धि गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। युवा लक्षित स्वरोजगार तथा रोजगार कार्यक्रम सञ्चालनका लागि 10 करोड, महानगर पोषण भत्ता कार्यक्रमका लागि 16 करोड, सामूहिक आवास निर्माणको बहुवर्षीय योजना अन्तर्गत पहिलो वर्षका लागि 5 करोड विनियोजन गरिएको छ भने सुकुम्बासी समस्या समाधानका लागि विशेष कार्यक्रम सञ्चालन गर्न वित्तीय प्रबन्ध गरेको डङ्गोलले बताउनु भएको छ। महानगर अस्पताल निर्माणको बहुवर्षीय योजना अन्तर्गत पहिलो वर्षका लागि 4 करोड छुट्याइएको छ। ज्येष्ठ नागरिकका लागि निमोनिया खोप कार्यक्रम सञ्चालन गर्न 1 करोड विनियोजन गरिएको छ। महानगरले आउँदा आर्थिक वर्षमा वातावरण व्यवस्थापनका लागि 1.22 करोड, शिक्षा क्षेत्रमा 1.71 करोड, सम्पदा संरक्षणका लागि 2.53 करोड, सामाजिक विकासमा 49 करोड, पूर्वाधार विकासमा 5.41 करोड, हरियाली प्रबन्धनमा 43 करोड, सूचना प्रविधिमा 41 करोड, स्वास्थ्य 70 करोड र विपद व्यवस्थापनमा 36 करोड विनियोजन गरेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी महाधिवेशनका लागि करिब 4 करोड खर्च हुने अनुमान गरेको छ। पार्टीको सचिवालय बैठकका निर्णय सुनाउँदै महामन्त्री कविन्द्र बुर्लाखुटी
5: चाहिँ सबैले रजिस्ट्रेसन शुल्कहरू तिर्छौँ र बाँकी रकमहरू हामी पार्टीकै सदस्यहरू शुभचिन्तकहरूबाट सहयोगहरू चाहिँ आउँछ र त्यसबाट कति कुराहरू त हामीलाई चाहिँ सम्बन्धित प्रोभाइडर्स त्यो चाहिँ सर्भिस प्रोभाइडर अथवा चाहिँ गुड्स प्रोभाइडरहरूले पनि हामीलाई चाहिँ छुट दिएर गर्ने भन्ने जस्तो त्यसमा पनि छलफलहरू भइरहेछ, अलिअलि प्रस्तावहरू आइरहेको छ।
3: रासोपाले यही असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। बेलायतले युक्रेनमा यसै वर्षभित्र उत्पादन हुने 1.5 लाख ड्रोनको निर्माण खर्च बेहोर्ने भएको छ। 752 मिलियन पाउन्डको सहायता अन्तर्गत 350 हवाई प्रतिरक्षा क्षेप्यास्त्र, राडार लगायत साधन बन्नेछन्। ब्रसेल्समा आयोजित नेटो रक्षा मन्त्रीहरूको बैठकमा बेलायती रक्षा मन्त्री डान जार्भिसले सहायताको जानकारी दिनुभएको छ।
6: To keep Ukraine strong enough to protect itself from Putin's relentless onslaught, strong enough to confront the Russian war machine on the front line, and strong enough to secure a just and lasting peace.
3: विश्वकप फुटबलमा स्विजरल्यान्ड र बोस्निया हर्जगोभिना बीचको खेल जारी छ। पहिलो हाफसम्म कुनै पनि टोलीबाट हालसम्म गोल भएको छैन। यसअघि चेक गणतन्त्र र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन्। पहिलो हाफसम्म चेकले दक्षिण अफ्रिका विरुद्ध 1-0 अग्रता लिएकोमा दोस्रो हाफमा दक्षिण अफ्रिकाले गोल फर्काएको हो। चेकका लागि मिडाल सोडीले के खेलको 6 मिनटमै गोल हान्नु भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्व अर्थमन्त्री डाक्टर रामेश्वर खनालले बढी भारू बोकेको न्यूमा भारतीय पर्यटकलाई कारवाहीमा नलैजान सुझाव दिनुभएको छ। पर्यटकलाई कारवाही गर्नुको साटो पर्यटन र अर्थ मन्त्रालयले कार्यविधि सुधार्न मन्त्री खनालले सुझाव दिनुभएको छ। समूहमा आएका भारतीय तीर्थहरूको टोली नायिकाले सबैको लागि आवश्यक नगद जिम्मा लिएर राखेकोमा सीमाभित्रैको बढी रकम राखेको भनेर कारवाहीमा जानु उपयुक्त नहुने उहाँको राय छ। नेपाल राष्ट्र बैङ्कले भारत हुँदै नेपाल आउने पर्यटकलाई अधिकतम 25,000 भारू मात्र बोकेर आउने सीमा तोकिदिएको छ। नेपाल प्रवेश गर्ने एक भारतीय नागरिकले एक पटकमा 25,000 भारूभन्दा बढी बोकेमा त्यस्तो पैसालाई अवैध मानिन्छ। सोही नियमका आधारमा भारतबाट आएका 97 सदस्यीय पर्यटक समूहका नेतालाई प्रहरले 8,00,000 भारूसहित नियन्त्रणमा लिएको थियो। पर्यटन व्यवसायहरूका अनुसार अयोध्याबाट नेपाल आएको समूह नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्य विशेष गरी मुक्तिनाथ र पशुपतिनाथको भ्रमण गर्न आएका थिए। स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सुरु भएको सरकारले जनाएको छ। पहिलो चरणमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारीसहित प्रदेश तथा स्थानीय तहका स्वास्थ्यकर्मी तथा अधिकारीसँग छलफल गरेको छ। छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले कार्यक्रमलाई आर्थिक भारको विषय बढ्न नदिनका लागि गृह कार्य गरिरहेको जानकारी दिनुभयो। बिमा कार्यक्रम वार्षिक 6,75,000,000,000 घाटामा छ। नयाँ सरकार गठन भएपछि बिमा बाबतको रकम तत्काल उपलब्ध गराउँदै आए पनि अस्पतालको बाँकी बिमा रकम भुक्तानी गर्न 16 अर्ब बाँकी छ। बिमा शुल्कले 24% दाबीलाई मात्र भर गर्ने हुनाले घाटा बेहोर्नु परेको मन्त्री मेहताको भनाइ थियो। स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाका अनुसार चालु आर्थिक वर्षमा 1,99,00,000,000,000 दावी भएकामा त्यसको आधा 1,17,00,000,000,000 मात्र स्रोत भर्न भएको छ। नेपालमा यस वर्षको प्री मनसुन अवधिमा विगत 45 वर्ष यताकै धेरै वर्षा रेकर्ड भएको छ।
4: जल तथा मौसम विज्ञान विभागका अनुसार सो अवधिमा देशभर औसत 339.77 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत 226.3 मिलिमिटरको 145.5% हो। विभागका मौसमविद सञ्जीव अधिकारीले प्री मनसुन समयमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्याधिक गर्मीका कारण प्री मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिनुभएको छ। विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2026 भएको 339.77 मिलिमिटर वर्षा प्री मनसुन अवधिको सबैभन्दा बढी वर्षा हो। यसअघि सन् 1990 331.40 मिलिमिटर वर्षा भएर उच्च रेकर्ड कायम भएको थियो। तथ्याङ्क अनुसार सन् 2000 323.19 मिलिमिटर, सन् 2021 317 मिलिमिटर र सन् 2020 315 मिलिमिटर वर्षा भएको थियो। यस वर्षको वर्षाले ती सबै रेकर्डलाई उछिनेको विभागले जनाएको छ। यो अवधिमा देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिना तथा भारी वर्षाका घटना समेत बढेको छ।
3: फौजी किराको प्रकोपले मकैबालीमा क्षति पुर्याएपछि भोजपुरको पौवा दुङमाका किसान समस्यामा परेका छन्। फौजी किराले पात, डाँट र गाभानै खान थालेपछि मकैबाली सखा पुने अवस्थामा पुगेको किसानहरूको गुनासो छ। प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाएर अनुगमन तथा परामर्श दिइरहेको पौवा दुङमा गाउँपालिकाको कृषि शाखा प्रमुख प्राविधिक वर्तेन्द्र राईले बताउनु भयो।
5: विगत वर्षहरूमा यो सिजनमा चाहिँ यो अमेरिकन फौजी किरा चाहिँ महामारीको रूपमा देखिरहेको थियो, यो वर्ष पनि छाप देखिरहेको छ। यसको लागि चाहिँ हामीले किसानहरूलाई विगत वर्षहरूमा स्प्रेहरू वितरण र विषादीहरू वितरण गर्ने काम गरेका थियौँ र यो वर्ष चाहिँ हामीले सिफारिस मात्र गर्दैछौँ। केही किसानहरूलाई हामीले निशुल्क रूपमा चाहिँ विषादी वितरण गऱ्यौँ र केहीलाई चाहिँ हामीले सिफारिसहरू गर्ने र किसानहरू अहिले धेरै नै आफै पनि उहाँहरूले बजारसम्म गएर चाहिँ विषादीहरू लिएर प्रयोग गर्ने गरिरहनु भएको छ।
3: म्याग्दीको मालिका गाउँपालिका 3 टिमुरे खोलामा सञ्चालन गरेको मालिका रेनबो ट्राउट फार्म जिल्लाकै नमुना उद्यम बनेको छ। मालिका गाउँपालिका 3 पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले सञ्चालन गरेको फार्मबाट वार्षिक 26,00,000 रुपियाँ बराबरको माछा बिक्री हुन थालेको छ। वैदेशिक रोजगारीको सिलसिलामा कतार पुग्नुभएका पूर्णबहादुर कोभिड महामारीका कारण रोजगारी गुमेपछि गाउँ फर्किनु भएको थियो।
6: 20 क्विन्टल आसपासको माछा बिक्री गर्यो, अब आउने साल चाहिँ अलिक बढी हुन्छ सर। बिक्री त आफ्नै जिल्ला म्याग्दीमै लगभग 80%, बाँकी 20% बाहिर काठमाडौँ।
3: 3 वर्ष अघि 8 रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको व्यवसायमा हालसम्म करिब 50,00,000 रुपियाँ लगानी भएको छ। फार्ममा उत्पादित माछा दरबाङ बजार सदरमुकाम बेनी तथा छिमेकी जिल्ला बागलुङसम्म प्रति किलो 1,300 रुपियाँका दरले बिक्री हुने गरेको छ। माछा पालनसँगै रेस्टुरेन्ट र घरवास पनि चलाइएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS कुल कार्यक्रम हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने विषयमा भएको इस्लामाबाद समझदारी पत्रको नेपालले स्वागत गरेको छ। अमेरिका र इरानका राष्ट्रपतिहरूबीच सम्पन्न शान्ति सम्झौता सफल कूटनीतिक प्रयासको परिणाम भएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले नेपाल सरकारले पश्चिम एसियामा द्वन्द्व सुरु भएदेखि नै त्यहाँको परिस्थितिलाई नजिकबाट निहाल्दै आएको उल्लेख गरेको छ। द्वन्द्वले विश्व अर्थतन्त्रमा व्यापक प्रभाव परेको र त्यसको असर नेपालमा समेत परेको सरकारको भनाइ छ। यो सम्झौताले पश्चिम एसियामा दीर्घकालीन शान्ति र स्थायित्व स्थापना गर्न सहयोग पुग्ने र प्रभावित समुद्री यातायात र व्यापारिक मार्गहरू पुनः सामान्य बन्ने अपेक्षा व्यक्त गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले सुस्तामा भारतीय सुरक्षा बल प्रवेश गरेको विषयमा जवाब दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सीमाका विषयमा सांसदले उठाएको प्रश्नका जवाब दिँदै मन्त्री खनाल
4: सुस्तासँग सम्बन्धित प्रश्न पनि यहाँले उठाउनु भएको छ। नेपाल र भारतबीच विभिन्न क्षेत्रमा र विभिन्न खाले संयन्त्रहरू मैले व्याख्या पनि गरेँ भई क्रियाशील छन्। सीमा क्षेत्र आसपासमा गरिने कुनै पनि काम दुवै पक्षको आपसी समन्वयमा हुने गरेको छ। हालै सुस्ता क्षेत्रमा 132 मिटर तटबन्धन बाँध निर्माण सम्बन्धमा दुवै देशतर्फका सम्बन्धित अधिकारीहरूबीच समन्वय पश्चात मात्र उक्त कार्य अगाडि बढाउने तय भएको छ। यस विषयमा दुवै मुलुकका सम्बन्धित निकायहरू एक आपसमा निरन्तर सम्पर्कमा रही आवश्यक कार्य गरिरहेको ब्यौरा म जानकारी गराउन चाहन्छु।
3: प्रतिनिधि सभाले आगामी आर्थिक वर्ष 83-84 लागि प्रस्तुत विनियोजन विधेयक बहुमतले पारित गरेको छ। हिजोको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयक पारित हुनुअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकका दफा 2-11 निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। ती दफामाथि विभिन्न सांसदले दर्ता गराएका खर्च कटौतीका प्रस्ताव पनि बहुमतले अस्वीकृत गरेको थियो। अर्थमन्त्री डाक्टर वाग्लेले गत जेठ 15 संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्नुभएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नका जवाब सम्बन्धित मन्त्रीले दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत गरिएको हो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बस्ने तय भएको छ। काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष 83-84 लागि 25,88,30,00,000 बराबरको बजेट ल्याएको छ।
5: महानगर नगरसभाको 19 अधिवेशनमा कार्यवाहक मेयर सुनिता टङ्गुलले बजेट प्रस्तुत गर्नुभएको हो। महानगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सिंचित कोषमा 25,13,30,00,000 र 75 करोड रूपियाँ अन्य बाह्य व्ययभार हुने उहाँले जानकारी दिनुभएको छ। आउँदो आर्थिक वर्षमा सिंचित कोषमा 25,13,30,00,000 जम्मा हुने अनुमान गरिएको छ। यसमध्ये महानगरको आन्तरिक आय र बैंक मौजदात 20,18,63,00,000 स्रोत व्यवस्थापन हुने अनुमान छ। सरकार तथा प्रदेश सरकारबाट सशर्त समानीकरण तथा राजस्व बाँडफाँड मार्फत 4,93,67,00,000 प्राप्त हुने अपेक्षा गरिएको छ। जनसहभागिताबाट 1 करोड प्राप्त हुने अनुमान छ। महानगरले आर्थिक विकास क्षेत्रमा कुल बजेटको 2.1% अर्थात 54,18,20,000, सामाजिक विकास क्षेत्रमा 9.6% अर्थात 2,42,27,00,000, पूर्वाधार विकास क्षेत्रमा 61% अर्थात 15,31,67,00,000, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा 8.5% अर्थात 2,13,47,00,000 तथा कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा 18.8% अर्थात 4,71,69,00,000 नियोजन गरेको छ। महानगरले फोहोर मैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणाली सुधार, सुशासन प्रबन्धन, शहरी स्वास्थ्य प्रवर्धन, केन्द्रको क्षमता अभिवृद्धि तथा एक वडा एक नमूना उद्यमशीलता कार्यक्रम मार्फत रोजगारी र आय वृद्धि गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। युवा लक्षित स्वरोजगार तथा रोजगार कार्यक्रम सञ्चालनका लागि 10 करोड, महानगर पोषण भत्ता कार्यक्रमका लागि 16 करोड, सामूहिक आवास निर्माणको बहुवर्षीय योजना अन्तर्गत पहिलो वर्षका लागि 5 करोड विनियोजन गरिएको छ भने
3: रूपन्देहीबाट 7 चिनियाँ नागरिक पक्राउ परेका छन्। अभौतिक मुद्रा सम्बन्धी अनुसन्धानका लागि बोटोल उपमहानगरपालिका 12 उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूले विनान्स, ओकेएस, इन्टोगन, प्याटम जस्ता माध्यम मार्फत कारोबार गर्ने गरेको प्रहरीको दावी छ। उनीहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल थान 11 र ल्यापटप थान 2 बरामद गरिएको डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिनुभयो। अमेरिकी रक्षा मन्त्री पिट हेक्सेथले नेटो सदस्यहरूसँगको सम्बन्ध समीक्षा गर्ने घोषणा गर्नुभएको छ। मन्त्री हेक्सेथले युरोपेली मुलुकहरूले आफ्नो प्रतिरक्षा आफै गर्न सक्नुपर्ने थियो, तर त्यसो हुन नसकेको पनि उहाँले बताउनु भएको छ। नेटोका लागि अमेरिकाका पूर्व राजदूत कुर्ट भोल्कर:
2: It's good that we're reviewing this. I think that the nature of warfare has changed a lot. If what we've just seen with Iran and what Ukraine has been doing with Russia

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बेलायतको अल्डरसटमा नेपाली ज्येष्ठ नागरिकमाथि भएको दुर्व्यवहारको नेपाली राष्ट्रदूतावासले दुःख प्रकट गरेको छ। अल्डरसटको म्युनिसिपल पार्कमा गएको मङ्गलबार साँझ नेपाली वृद्ध नागरिकहरूप्रति अमानवीय व्यवहार भएको लन्डनको नेपाली दूतावासले जनाएको छ। घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन र सबै पक्षलाई संयमित हुन पनि दूतावासले आग्रह गरेको छ। पीडित नागरिकहरूको पक्षमा ऐक्यबद्धता जनाउने सबैमा राष्ट्रदूतावासले धन्यवाद ज्ञापन गरेको छ। पूर्व गोर्खाहरू 77 वर्षीय दाबाजी शेर्पा र 82 वर्षीय खड्गबहादुर पुनमाथि दुर्व्यवहार भएको भन्दै नेपाली समुदायले विरोध जनाएको छ। पीडितका अनुसार एक व्यक्तिले गाली गलौज गर्दै हातपात समेत गरेका थिए। नजिकै रहेका अन्य नेपालीले विरोध जनाएपछि ती व्यक्तिले झनै आक्रोशित हुँदै महिलाहरूमाथि पनि हातपात गरेका थिए। धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरियाले 2 अर्ब रुपियाँ बराबर अनुदान दिने भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कृषि वन तथा वातावरण मन्त्रालय बीच जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको छ। सन् 2026 देखि 2031 हुने 6 वर्षीय परियोजनाका लागि कोरियाले 1 अर्ब 81 करोड रुपियाँ बराबर रकम उपलब्ध गराउनेछ। आयोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालित अन्तर्राष्ट्रिय सहयोगको सबभन्दा ठूलो परियोजना हुनुका साथै नेपालमा कोइकाको हालसम्मकै ठूलो द्विपक्षीय परियोजना हो। यो परियोजना लुम्बिनी प्रदेशका 4 जिल्ला बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिनेछ। परियोजनामा नेपाल कृषि अनुसन्धान परिषद नार्क र अन्तर्राष्ट्रिय धान अनुसन्धान परिषद संस्थान इडीको प्राविधिक सहयोग रहनेछ। अब खबर फटाफट।
4: मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि बजेटमा 41 करोड 11 लाख विनियोजन, प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम। यासा गुम्बा र हिमाली जडीबुटी प्रवर्धनमा सरकारी पहल, व्यवस्थित संकलन, सुरक्षा, बीमा, प्रशोधन केन्द्र स्थापना, मूल्यको सुनिश्चित र बजार पहुँच विस्तारमा सरकार केन्द्रित। कञ्चनपुरको खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढ्यो। महेन्द्रनगरमा एथलेटिक्स ट्र्याकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै। गर्मी छल्न धनकुटाको भेडेटार पुगे स्थानीय पर्यटक, पर्यटकको रोजाइमा अर्ग्यानिक तरकारी, पर्यटनसँगै स्थानीय कृषि बजार फस्टाउँदै किसानको आमदानी पनि बढ्यो। रौतहटको सवारी व्यवस्थापनमा सुधार भएपछि गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सड़क दुर्घटना सहित जनधनको क्षतिमा कमी। नेपालको आर्थिक सामाजिक विकासका निम्ति जर्मनीले 3 करोड 76 लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12%, तोकिएको अवधि 30 महिनामै सक्ने लक्ष्यका साथ अघि बढ़िरहेको परियोजना निर्माण लागत 2 अर्ब 37 करोड भारतीय रूपियाँ। पछिल्लो समय गाउँघरमा जनै बनाउने चलन हराउँदै गएपछि पाल्पामा जनै बाँट्न सिक्दै नयाँ पुस्ता, तानसेन नगरपालिकाले सञ्चालन गरेको तालिममा नगरभित्रका विद्यार्थी, महिला, पुरूष समेत गरी 40 जना सहभागी।
3: नेपालमा यस वर्षको प्री मनसुन अवधिमा विगत 45 वर्ष यताकै धेरै वर्षा रेकर्ड भएको छ।
5: जल तथा मौसम विज्ञान विभागका अनुसार सो अवधिमा देशभर औसत 339.77 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत 226.3 मिलिमिटरको 145.5% हो। विभागका मौसमविद संजीव अधिकारीले प्री मनसुन समयमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्याधिक गर्मीका कारण प्री मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिनुभएको छ। विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2026 भएको 339.77 मिलिमिटर वर्षा प्री मनसुन अवधिको सबैभन्दा बढ़ी वर्षा हो। यसअघि सन् 1990 331.40 मिलिमिटर वर्षा भएर उच्च रेकर्ड कायम भएको थियो। तथ्याङ्क अनुसार सन् 2000 323.19 मिलिमिटर, सन् 2021 317 मिलिमिटर र सन् 2020 315 मिलिमिटर वर्षा भएको थियो। यस वर्षको वर्षाले ती सबै रेकर्डलाई उछिनेको विभागले जनाएको छ। यो अवधिमा देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिना तथा भारी वर्षाका घटना समेत बढ़ेको छ।
3: विश्वकप फुटबलमा अहिले क्यानाडा र कतारबीच खेल भइरहेको छ। क्यानाडाको भ्यानकुभरमा भइरहेको खेलमा कतारमाथि क्यानाडाले 3-0 गोल लगाएको छ। यस्तै यसअघि स्विजरल्याण्डले बोस्निया हर्जगोभिनालाई 4-1 पराजित गर्दै नकआउटमा प्रवेश गर्न आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ। अब बोस्निया हर्जेगोभिनाले आफ्ना दुई खेल नजितेमा स्विजरल्यान्ड नकआउट चरणमा प्रवेश गर्न सक्नेछ। यस्तै चेक गणतन्त्र र दक्षिण अफ्रिका बीचको खेल एक एक गोलको बराबरीमा सकिएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गलकोट नगर अस्पतालको भवन निर्माणका लागि जग्गा किन्न बागलुङ गलकोटका स्थानीयले झन्डै 3 करोड रुपियाँ आर्थिक सहयोग गरेका छन्। संगम खर्ती मगरको रिपोर्ट।
4: बागलुङको गलकोट नगरपालिका 5 हरिचौरमा रहेको गलकोट नगर अस्पतालको भवन निर्माणका लागि जग्गा किन्न स्थानीयले झन्डै 3 करोड रुपियाँ सहयोग गरेका छन्। गलकोटका स्थानीय र गलकोट घर भई देश विदेशमा रहेकाहरूबाट स्वतस्फूर्त रूपमा सहयोग संकलन गरिएको हो। नगर अस्पतालका लागि आवश्यक 9 रोपनी जग्गा पुर्याउनका लागि 2 रोपनी जग्गा थप्नुपर्ने भएकाले अभियानबाट सहयोग संकलन गरिएको गलकोट नगर अस्पताल प्रमुख डाक्टर राजेश पौडेलले बताउनु भयो।
5: रूपमा कोहीले 15 लाख दिएको छ, कोहीले 5 लाख दिएको छ, कोहीले 3 लाख दिएको छ। त्यस्तै जम्मा गर्दै जाँदाखेरि करिब 2 करोड 80-90 लाख रुपियाँ जम्मामा त्यही पैसाले चाहिँ हामीले त्यो पल्टिरहेको 2 रोपनी जग्गा पास गरेको।
4: नगर अस्पतालसँग जोडिएको जग्गा किन्नुपर्ने भएकाले अलि महँगो परेको आर्थिक संकलन अभियानका कोषाध्यक्ष टङ्क केसी बताउनुहुन्छ।
6: गलकोटे राजाको जग्गा जोडियो छ, उनीहरूको त्यो मुद्दा भएको हुनाले त्यो जग्गा पाइन्थ्यो पनि, मुद्दा किनारा लागेको छैन, त्यो रजिस्ट्रेसन हुन्न होलसेलको नाम। त्यस कारणले हामीले कर परेर त्यहाँ चाहिँ तपाईँको चाहिँ 2 करोड पैसा तिरेर जग्गा रजिस्ट्रेसन गऱ्यौँ। अब त्यसलाई पैसा त झन्झन 2 करोड 90 लाख अझै छ, 20-30 लाख पैसा आउन बाँकी छ।
4: सेवा सुविधा विस्तार गर्दै गएपछि अहिले अस्पताल भरोसाको केन्द्र बन्दै जान थालेको छ। गलकोटका स्थानीय थम्मन थापाले अहिले धेरै सेवा सुविधा थपिएको बताउनुहुन्छ।
7: भवनदेखि ल्याएर तपाईँको भित्र भनौँ न उपकरण यान्त्रिक उपकरणदेखि ल्याएर तिनीहरू, अनि त्यसपछि अब जनशक्ति त्यो निकै कम थियो, धरती आकाशकै फरक छ त्यो पनि। सेवा सुविधाको हिसाबले पनि अब कुरुवा तपाईँको चाहिँ बाहिर होटलमा बस्ने कहाँ बस्ने भन्ने झन्झट छैन, त्यही ग्यास चुलोदेखि ल्याएर होइन खानाकुँडा बिस्तारा सबै राखेको छ। गर्भवती महिला सुत्केरी भएर नजाँदाखेरि त्यहीँ बस्ने, आफूले बाहिरबाट अब चामल सामल तरकारी ल्याउने बनाउने खाने सुत्केरीलाई नर्खाउने, त्यो गण्डकीमै त्यो अरू हस्पिटलमा छैन अरे, यो हस्पिटल मात्र अरे।
4: अस्पतालले अहिले 24 घन्टा विशेषज्ञ सेवा दिइरहेको गलकोट नगर प्रमुख भरत शर्मा गैरीले बताउनु भयो।
8: अपरेसन गरेर बच्चा जन्माउने गत वर्षदेखि नै लाग्यो, अहिले अबाउट 60 वटा सुत्केरीलाई त्यो सेवा दिइसकेको अवस्था हो।
3: अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने विषयमा भएको इस्लामाबाद समझदारी पत्रको नेपालले स्वागत गरेको छ। अमेरिका र इरानका राष्ट्रपतिहरूबीच सम्पन्न शान्ति सम्झौता सफल कूटनैतिक प्रयासको परिणाम भएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले नेपाल सरकारले पश्चिम एसियामा द्वन्द्व सुरु भएदेखि नै त्यहाँको परिस्थितिलाई नजिकबाट नियाल्दै आएको उल्लेख गरेको छ। द्वन्द्वले विश्व अर्थतन्त्रमा व्यापक प्रभाव पारेको र त्यसको असर नेपालमा समेत परेको सरकारको भनाइ छ। सम्झौताले पश्चिम एसियामा दीर्घकालीन शान्ति र स्थायित्व स्थापना गर्न सहयोग पुग्ने र प्रभावित समुद्री यातायात र व्यापारिक मार्ग पुनः सामान्य बन्ने अपेक्षा व्यक्त गरेको छ। विश्वकप फुटबलमा समूह बीबाट स्विजरल्यान्ड नकआउट चरण नजिक पुगेको छ। बोस्निया हर्जेगोभिना विरुद्ध 4-1 जित निकालेपछि स्विस टोलीले नकआउट चरणमा बलियो दावेदारी दिएको हो। बोस्निया हर्जेगोभिनाले भने अर्को चरणमा पुग्न बाँकी खेल जित्नुपर्नेछ। यो समूहमा सबै टोलीले 1-1 अङ्क पाएकामा जितपछि स्विजरल्यान्डको 4 अङ्क पुगेको छ। क्यानाडाले पनि कतारमाथि 6-0 जित निकाल्दै नकआउट चरणमा बलियो स्थान बनाएको छ। यसपटकको विश्वकपमा 48 टोली 12 समूहमा विभाजन गरिएको छ। शीर्ष 2 स्थानमा रहने टोली सोझै नकआउट चरणमा पुग्नेछन् भने तेस्रो स्थान ओगट्ने उत्कृष्ट 8 टोलीको पनि स्थान सुरक्षित हुनेछ। राति भएको अन्य खेलमा चेक र दक्षिण अफ्रिका बीच 1-1 बराबरी भएको छ। अहिले बिहान 7:15 मेक्सिको र दक्षिण कोरिया बीच खेल हुनेछ। फौजी किराको प्रकोपले मकैबालीमा क्षति पुर्याएपछि भोजपुरको पौवा दुङमाका किसान समस्यामा परेका छन्। फौजी किराले पात डाँट र गाभा नै खान थालेपछि मकैबाली सकाप हुने अवस्थामा पुगेको किसानहरूको गुनासो छ। प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाएर अनुगमन तथा परामर्श दिइरहेको पौवा दुङमा गाउँपालिकाका कृषि शाखा प्राविधिक वरतेन्द्र राईले बताउनुभयो।
9: विगत वर्षहरूमा यो सिजनमा चाहिँ यो अमेरिकन फौजी किरा चाहिँ महामारीको रूपमा देखिरहेको थियो, यो वर्ष पनि छाप देखिरहेको छ। यसको लागि चाहिँ हामीले किसानहरूलाई विगत वर्षहरूमा स्प्रे